0: रहेका अवधारणाहरू समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय प्रादेशिक र स्थानीय तहको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँड गरेको छ। प्रदेश सरकारले पालिकाहरूबीच समन्वय गर्ने र प्रादेशिक स्तरका प्रशोधन केन्द्र निर्माणमा सघाउने जिम्मेवारी पाएको छ। यस्तै फोहोरको संकलन, ढुवानी, प्रशोधन र अन्तिम विसर्जनको जिम्मा पालिकालाई तोकिएको छ। यस्तै नागरिकले आफ्नो घर वा भान्साबाट निस्कने फोहोरलाई कुहिने नकुहिने र जोखिमयुक्त गरी स्रोतमा नै अलग अलग छुट्याउने मात्र संकलन केन्द्र वा गाड़ीमा पठाउनुपर्ने विषय विधेयकमा उल्लेख छ। फोहोर जथाभावी फाल्ने, जलाउने, छुट्याएको फोहोर मिसाउने वा व्यवस्थापनमा अवरोध गर्नेलाई कसुरको प्रकृति हेरी 1,000 देखि 10 लाखसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। वातावरण प्रदूषण रोक्न सरकारले तोकेको मापदण्ड भन्दा कम गुणस्तरका प्लास्टिकका झोला वा सामग्रीको उत्पादन, बिक्री, वितरण र प्रयोगमा रोक लगाउन सक्ने अधिकार पालिकालाई दिएको छ। विधेयकले फोहोर बाजे प्राङ्गारिक मल, बायोग्यास र ऊर्जा उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। बागमती प्रदेशले संगठन तथा व्यवस्थापन संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकार मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4,814 दरबन्दी मध्ये 4,680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 अस्थायी दरबन्दी स्वीकृत गरेको छ। रसुवाको भोटिगोसी बाढ़ीमा 36 देशका 606 विदेशी पर्यटक अझै बेपत्ता छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार गत मधु 10 गतिको बाढ़ीमा परेर 36 देशका 606 विदेशी पर्यटक बेपत्ता भएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईकुण्ड गएका मध्ये 606 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको छ। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी भारतका छन्। विभागका अनुसार भारतका 189, अस्ट्रेलियाका 33, क्यानाडाका 30, मलेसियाका 55, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, लाटभियाका 33, चीनका 37 जना छन्। त्यस्तै बेलारूस, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंगेरी, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता।
1: BFBS Kulkan Radio.

0: અન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजेसम्म दरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यवहार जानकारी गराउने कार्यसूची रहेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहले न्याय परिषदलाई न्याय सेवा आयोगको आर्थिक वर्ष 80/81 र 81/82 को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह गरिमाले सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्न भन्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ। भोटेकोशी बाढीमा परेका 1410 जनाको शव फेला परेको छ। 5,145 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा 364, नवलपरासी पूर्वमा 232 फेला परेको छ। हालसम्म 110 जनाको शवको शनाखत भएको छ। शनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी बाढीमा 36 देशका 606 विदेशी पर्यटक अझै सम्पर्कविहीन छन्।
4: पर्यटन विभागले दिएको जानकारी अनुसार गत भदौ 10 गतिको बाढीमा परेर 36 देशका 606 विदेशी पर्यटक बेपत्ता भएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईकुण्ड गएका मध्ये 606 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको छ। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी भारतका छन्। विभागका अनुसार भारतका 189, अस्ट्रेलियाका 33, क्यानाडाका 30, मलेसियाका 55, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, लाटभियाका 33, चीनका 37 जना छन्। त्यस्तै बेलारूस, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंगेरी, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता भएका छन्।
3: सरकारले फोहोर मैला व्यवस्थापन सम्बन्धी नयाँ विधेयक संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकत्वको विस्तार जिम्मेवारी समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय, प्रादेशिक र स्थानीय तहको भूमिका र अधिकारलाई बाँडफाँड गरेको छ। प्रदेश सरकारले पालिकाहरूबीच समन्वय गर्ने र प्रादेशिक स्तरका प्रशोधन केन्द्र निर्माणमा सघाउने जिम्मा पाएको छ। फोहोर संकलन, ढुवानी, प्रशोधन र अन्तिम विसर्जनको जिम्मा पालिकालाई तोकिएको छ। यस्तै नागरिकले आफ्नो घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने तथा जोखिमयुक्त गरी स्रोतमा नै छुट्याएर मात्र संकलन केन्द्रमा पठाउनुपर्ने विषय विधेयकमा छ। फोहोर जथाभावी फाल्ने, जलाउने, छुट्याएको फोहोर मिसाउने वा व्यवस्थापनमा अवरोध गर्नेलाई 1,000 देखि 10,00,000 रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। सरकारले तोकेको मापदण्डभन्दा कम गुणस्तरका प्लास्टिकका झोला वा सामग्रीको उत्पादन, बिक्री र प्रयोगमा रोक लगाउने अधिकार पालिकालाई दिइएको छ। विधेयकले फोहोरबाट प्राङ्गारिक मल, बायोग्यास र ऊर्जा उत्पादनलाई उच्च प्राथमिकतामा पनि राखेको छ। विमानस्थलबाट प्रहरीले 1 महिनामा 1,643 ग्राम सुनसहित 45 जनालाई पक्राउ गरेको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गएको साउन 1 गतेदेखि भदौ 31 गतेसम्म सुरक्षा जाँचका क्रममा सुनसहित 45 जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट 1,25,00,000 बराबरको सुन बरामद भएको छ। बेलायतका राजा चार्ल्सले कृत्रिम बुद्धिमत्ता एआई अनियन्त्रित भएमा अस्तित्वको सङ्कट आउने विषयप्रति प्रविधि कम्पनीका प्रमुखहरूसँग चासो व्यक्त गर्नुभएको छ। एयरसायरमा आयोजित एआई कम्पनीका प्रमुखहरूको शिखर बैठकमा उहाँले सुरक्षालाई चुनौती हुने गरी प्रविधि विकास नगर्न भन्नुभएको छ।
5: The task before you is not merely to advance a technology, but to ensure that it remains firmly in the service of humanity, community and the natural world.
3: सुधार हुने र जीवन बचाउन सहयोग गर्ने प्राविधिक क्षमताको उहाँले प्रशंसा गर्नुभएको छ। युक्रेन युद्ध सुरु भए त रुसमा पहिलोपटक संसदीय चुनाव हुने भएको छ। स्टेट डुमामा 450 सदस्य चयन गर्न चुनाव हुनेछ। चुनावमा युनाइटेड रसिया पार्टीले जित्ने विश्वास गरिएको छ। तर अदालतले युद्धको विरोध गर्ने याकोबो पार्टीलाई प्रतिबन्ध लगाएको छ। सो पार्टीका नेता निकोली डुबाकोभ चुनावबारे बोल्नु भएको छ।
6: Is it possible to break and destroy specific individuals? Well, we know that's possible. But what about convictions? The belief that Russia is a European state a state where human rights must be respected. There are so many people who have those convictions, and nothing can be done to change that.
3: अदालतले सो पार्टीलाई चुनावमा भाग लिन पनि प्रतिबन्ध लगाएको छ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: गणेशमान सिंहको 29वाँ स्मृति दिवस आज मनाइँदैछ। विक्रम सम्वत 2046 प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसमा कङ्ग्रेसका भातृ एवं शुभेच्छक संस्थाले विविध कार्यक्रम गर्दैछन्। सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। विक्रम सम्वत 1972 कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको हो। उहाँले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। विक्रम सम्वत 2007 अघि भद्रगोल जेल फोरेर भाग्न सफल बन्नुभएका सिंहले भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभएको थियो। प्रजातन्त्र स्थापनाका लागि भएको 2007 सालको क्रान्तिका अगुवाका रूपमा उहाँले वीरगन्ज मर्जामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो। विक्रम सम्वत 2015 पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका उहाँले 2017 सालमा प्रजातन्त्र अपहरण भएपछि 8 वर्षसी मन्दरबार र सुन्दरी जल बन्दी गृहमा कारावास जीवन बिताउनु भएको थियो। कानुन मन्त्री सुविता गौतमले भूपरिवेष्टित भए पनि समुद्र जोगाउने सम्झौतामा हस्ताक्षर गर्नुपर्ने कारण देखिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नका जवाबमा मन्त्री गौतमले नेपालका हिमाल सम्झेर सम्झौता आवश्यक भएको उल्लेख गर्नुभएको छ।
4: समुद्री तट भएका देशहरूको मात्रै विषय होइन, जसरी हाम्रा हिमालहरू हाम्रो मात्रै विषय होइन, हाम्रो मात्रै चासोको विषय होइन, हाम्रो हिमाल संरक्षणको विषय विश्वको पनि चासोको विषय हो। त्यस्तै हामीसँग समुद्र छैन तर समुद्र पनि हाम्रो चासोको विषय हुनुपर्छ, यसको सम्वर्धन गर्नु हाम्रो पनि चासोको विषय हुनुपर्छ।
3: नेपालले संयुक्त राष्ट्रसङ्घीय समुद्री कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता गर्न लागेको छ। मन्त्री गौतमले सम्झौतामा सामेल भइसकेपछि केही आर्थिक दायित्व थपिने बाहेक कल्याण नै हुने बताउनु भएको छ।
4: अब सम्झौता गरिसकेपछि आर्थिक आफ्नो कन्ट्रिब्युसन गर्नुपर्ने त्यो दायित्व हो, सबै राष्ट्रले गर्नुपर्छ, किनभने केही जोगाउनको लागि सबैको दायित्व निर्वाह गर्दै गर्दाखेरि नेपालले पनि भूमिका खेल्नुपर्ने हुन्छ। त्यसबाहेक खासै अरू घाटाहरू केही पनि छैन।
3: रसुवा र नुवाकोटका मुख्य सडक मार्ग अवरुद्ध रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले अर्को सूचना नभएसम्मका लागि मुख्य मार्ग नखुलेका उल्लेख गरेको छ। हिमबारी प्रभावित नुवाकोटको टोखा छहरी सडक खण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। नुवाकोटकै पासाङ लामो सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै पृथ्वी लोकमार्गको धादिङका जङखोला र शीतल बजारमा एकतर्फी सडक सञ्चालनमा छन्। चामे बेसी सहर र कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छन्। बागमती प्रदेशले संगठन तथा व्यवस्थापन ओएनएम संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।
5: प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकारमा मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4814 दरबन्दी मध्ये 4680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
3: भक्तपुर मध्यपुर थिमी नगरपालिका 4 बालकुमारी निवासी 39 वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ। 5 पटक जिब्रो छेडेर लोपन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ तयार हुनुभएको हो। यही असोज 10 गते शनिबार यहाँ पुण्यका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभएको छ। विक्रम सम्वत 2074 वीरेन्द्र भक्तकै अगुवाईमा पुनः जात्रा सुरु भएको थियो। त्यसै त उहाँले 2079, 81 र 82 जिब्रो छेड्नु भएको छ। उहाँले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नु भएको हो। विक्रम सम्वत 2075 बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारण रोकिएकामा 2079 वीरेन्द्र भक्तले पुनः जात्रालाई निरन्तरता दिनुभएको थियो। नेटो महासचिव मार्क रस्टेले रुसले दिइरहेको चुनौतीलाई हल्का नमान्न सल्लाह दिनुभएको छ।
2: If you are willing to sacrifice 1.2 million of your own people in this crazy, unprovoked fight, let's not be naive about what Putin could do. But we are stronger. We are strong, so strong that he will not try. But we have to make sure of is that we are as strong in 2, 3, 5 years from now.
3: उहाँले बेलायतलाई खर्चको सीमाकोमा तोकिएको नीति पठाउन जरुरी नरहेको पनि बताउनु भएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: स्थानीय समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चीन र भारत भ्रमणमा गएका सरकारका प्रमुख दुई पदाधिकारी तथा अधिकारीले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन्। जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले हिजो चिनिया रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा आपसी हित एवं सैनिक सम्बन्धको बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देलले भदौ 31 गते चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नका साथै बेजिङमा भएको 13 बेजिङ स्याङसङ फोरमको उद्घाटन सत्रमा सहभागी हुनुभएको छ। एक साता लामो भ्रमण सकाएर सिग्देल भोलि स्वदेश फर्किने कार्यक्रम छ। यस्तै भारतमा रहेका अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ। तीन दिने भ्रमणका लागि हिजो दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरिसक्नु भएको छ। वाग्ले आज पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्च स्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। इन्डिया इन्टरनेसनल सेन्टरमा कार्यक्रम हुँदैछ। वाग्ले आजै भारतीय विदेश मन्त्री डाक्टर एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशरफले गर्ने वृहत भेटघाटमा पनि उहाँको सहभागिता रहनेछ। कङ्ग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई कठोर सङ्कल्प गर्न सुझाव दिनुभएको छ। भोलिदेखि प्रारम्भ गर्ने गरी घोषणा गरेको 15 अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयको लागि सार्न उहाँको आग्रह छ। अपिल जारी गर्दै खड्काले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफ्नै अग्रसरतामा वार्ता सम्वाद तत्काल प्रारम्भ गरेर एकताको आशा कायम राख्न भन्नुभएको छ। दुईवटा अलग अलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न नसक्ने उहाँको भविष्यवाणी छ। कांग्रेस पार्टीको विभाजनको केही महिनाभित्र एमाले नेकपा लगायत विशेष गरी संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुने उहाँको ठम्याइ छ। त्यस्तो अवस्थामा देशमा जातीय क्षेत्रीय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसङ्ग्राम मच्चिने छ वा मच्चाइने उहाँको अनुमान छ। यता कैलालीको धनगढीमा चोकका सार्वजनिक नाम आफूखुसी परिवर्तन नगर्न उपमहानगर प्रमुखले आग्रह गरेका छन्। पछिल्ला दिनमा व्यक्ति समूह वा संस्थाले सार्वजनिक ठाउँको नाम आफू अनुकूल फेर्ने लहर चलेको भन्दै प्रमुख गोपाल हमालले त्यसो नगर्न भन्नुभएको छ।
4: त्यो बिना स्वीकृति कसैले पनि त्यस्तो काम नगरिदिन हुन म विनम्रतापूर्वक अनुरोध पनि गर्दछु र साथै जसलाई जाने त्यस्तो टोलमा टोलको चोकको नामाकरण गर्नुहुन्छ उहाँहरूले यथाशीघ्र वडा मार्फत चाहिँ नि एउटा प्रोसेस चलाएर कुनै काम चाहिँ नि वडामा टुङ्गिन्छ भने कुनै काम चाहिँ नि वडा मार्फत नै नगर कार्यपालिकामा आउँछ नगर कार्यपालिकामा निर्णय भइसकेपछि मात्रै चाहिँ नि त्यो लागू हुन्छ।
3: नाम परिवर्तन गर्न नहुने कारण पनि उहाँले बताउनु भएको छ।
4: यो विभिन्न टोलहरूमा विभिन्न चाहिँ नि के अरे चोकहरूमा यो चोकको नामाकरण गर्ने यो टोलको नामाकरण गर्ने चाहिँ नि कुनै समूह संस्था कुनै चाहिँ नि व्यक्ति होइन ल्याएर टाँस दिने त्यसपछि विवाद सिर्जना हुने र यो नगरमा रहेको जुन एउटा शान्तिपूर्ण एउटा सद्भावको भाइचारा छ त्यो भाइचारा खलल पुग्ने जस्तो लागेर यो चिजको एउटा प्रोसेस छ। जस्तो टोलमा टोलको नाममा नामाकरण गर्नु पर्यो भने पनि तपाईँहरूले वडामा सम्पर्क गर्नु पर्यो। चोकको नामाकरण गर्नु पर्यो भने पनि वडामा मार्फत चाहिने नगरपालिकाबाट स्वीकृति लिनु पर्यो। त्यसले गर्दाखेरि विधिवत रूपबाट सबै छलफल गरेर सबैको सर्व स्वीकार्य हुने नाममा उपमहानगरलाई कुनै आपत्ति छैन तर त्यसलाई विधिवत रूपमा नगरपालिकामा आओस्।
3: रसुवाको भोटेकोसी बाढीमा 36 देशका 606 विदेशी पर्यटक अझै बेपत्ता छन्।
5: पर्यटन विभागले दिएको जानकारी अनुसार गत भदौ 10 गतिको बाढीमा परेर 36 देशका 606 विदेशी पर्यटक बेपत्ता भएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईकुण्ड गएका मध्ये 606 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको छ। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी भारतका छन्। विभागका अनुसार भारतका 189, अस्ट्रेलियाका 33, क्यानाडाका 30, मलेसियाका 55, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, लाटभियाका 33, चीनका 37 जना छन्।
3: बेलायतका राजा चार्ल्सले कृत्रिम बुद्धिमत्ता एआई अनियन्त्रित भएमा अस्तित्वको सङ्कट आउने विषयप्रति प्रविधि कम्पनीका प्रमुखसँग चासो व्यक्त गर्नुभएको छ। एयरसायरमा आयोजित एआई कम्पनीका प्रमुखहरूको शिखर बैठकमा उहाँले सुरक्षालाई चुनौती हुने गरी प्रविधि विकास नगर्न भन्नुभएको छ।
2: The task before you is not merely to advance a technology, but to ensure that it remains firmly in the service of humanity, community and the natural world.
3: नमस्कार।
6: यो BFBS

0: સામાન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: रसुवा र नुवाकोटमा ड्रोन मार्फत हालसम्म 7,000 किलो सामान ढुवानी गरिएको पाइलटले जनाएका छन्। जीपीएस टिमका पाइलट अनिल प्रधानका अनुसार हालसम्म 116 कार्गो उडान मार्फत 696 किलोमिटर दूरीमा उडान भरिएको छ। सुरक्षाकर्मी र विभिन्न संस्थाको सहयोगमा उडान सम्भव भएको प्रधानले बताउनु भएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासङ्घले भोटेकोशी बाढीमा 677 मजदुर सम्पर्कविहीन रहेका जनाएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा भएको बैठकमा महासङ्घका पदाधिकारीले 515 ट्रक तथा कन्टेनर हराएका बताएका हुन्। महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको संख्या अझै बढ्न सक्ने जनाएको छ। सरकारले बनाएको कार्यदलमा नेपाल ट्रक यातायात व्यवसाय महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानिया र महासङ्घका महासचिव बद्री प्रसाद चौलागाई लगायत सदस्य छन्। गणेशमान सिंहको 29 स्मृति दिवस आज मनाइँदैछ। विक्रम सम्बत 2046 प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको स्मृति दिवसमा कङ्ग्रेसका भातृ एवं शुभेच्छक संस्थाले विविध कार्यक्रम गर्दैछन्। सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्ण प्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। विक्रम सम्बत 1972 कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको हो। उहाँले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। विक्रम सम्बत 2007 साल अघि पत्रकोल जेल फोरेर भाग्न सफल हुनुभएका सिंहले भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभएको थियो। प्रजातन्त्र स्थापनाका लागि भएको 2007 सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो। विक्रम सम्बत 2015 पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उहाँले 2017 सालमा प्रजातन्त्र अपहरण भएपछि 8 वर्ष सिमन्त्रबार र सुन्दरी जल बन्दी गृहमा कारावास जीवन बिताउनु भएको थियो। कानुन मन्त्री सुविता गौतमले भूपरिवेष्टित भए पनि समुद्र जोगाउने सम्झौतामा हस्ताक्षर गर्नुपर्ने कारण देखिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाबमा मन्त्री गौतमले नेपालका हिमाल सम्झेर सम्झौता आवश्यक भएको उल्लेख गर्नुभएको छ।
4: समुद्री तट भएका देशहरूको मात्रै विषय होइन, जसरी हाम्रा हिमालहरू हाम्रो मात्रै विषय होइन, हाम्रो मात्रै चासोको विषय होइन, हाम्रो हिमाल संरक्षणको विषय विश्वको पनि चासोको विषय हो। त्यस्तै हामीसँग समुद्र छैन तर समुद्र पनि हाम्रो चासोको विषय हुनुपर्छ, यसको सम्वर्धन गर्नु हाम्रो पनि चासोको विषय हुनुपर्छ।
3: नेपालले संयुक्त राष्ट्रसँगै समुद्री कानुन सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र तीको प्रयोग सम्बन्धी सम्झौता गर्न लागेको छ। मन्त्री गौतमले सम्झौतामा सामेल भइसकेपछि केही आर्थिक दायित्व थपिने बाहेक कल्याण नै हुने बताउनु भएको छ।
4: अब सम्झौता गरिसकेपछि आर्थिक आफ्नो कन्ट्रिब्युसन गर्नुपर्ने त्यो दायित्व हो सबै राष्ट्रले गर्नुपर्छ, किनभने केही जोगाउनको लागि सबैको दायित्व निर्वाह गर्दै गर्दाखेरि नेपालले पनि भूमिका खेल्नुपर्ने हुन्छ। त्यसबाहेक खासै अरू घाटाहरू केही पनि छैन।
3: रसुवा र नुवाकोटका मुख्य सडक मार्ग अवरुद्ध रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले अर्को सूचना नभएसम्मका लागि मुख्य मार्ग नखुलेका उल्लेख गरेको छ। हिमबाडी प्रभावित नुवाकोटको टोखा चहरी सडक खण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। नुवाकोटकै पासाङ लामो सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै पृथ्वी लोकमार्गको धादिङका ज्वाङखोला र शीतल बजारमा एकतर्फी सडक सञ्चालनमा छन्। चामे बेसीसर र कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छन्। बागमती प्रदेशले संगठन तथा व्यवस्थापन ओएनएम संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।
5: प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकारमा मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4,814 दरबन्दी मध्ये 4,680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
3: नेटो महासचिव मार्क रट्टेले रुसले दिइरहेको चुनौतीलाई हल्का नमान्न सल्लाह दिनुभएको छ। संगठनका सदस्य मुलुकले 2035 कुल बजेटको 3.5% रक्षा खर्च गर्ने कार्ययोजनामा विश्वास वाल्यो आधार दिन बेलायतलाई उहाँले आग्रह समेत गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा हिमबारीपछि नेपालमा प्रयोग भइरहेका पहिलोपटक नेपालमा प्रयोग भइरहेका ठूलो तौल बोक्ने ड्रोनको

0: काम अरू विस्तार गर्न सकिने सम्बद्ध पाइलटले बताएका छन्। रसुवा र नुवाकोटमा प्रयोगमा ल्याइएका तीनवटा चिनिया ड्रोनको सेवा अत्यावश्यक सामान ढुवानीका साथै निर्माण सामग्री ओसार्न पनि प्रयोग हुन सक्ने देखिएको पाइलट अनिल प्रधानले बताउनु भएको छ। प्रविधि कम्पनी जीभीएस टिमका प्रधानले पुल नबनेसम्मका लागि नुवाकोट र रसुवामा ड्रोनको सेवा नियमित गर्न तयार रहेको उल्लेख गर्नुभएको छ। चीनबाट आएका ड्रोनका साथै युएले दिएका थप चारवटा समेत प्रयोगमा ल्याएमा धेरै काम गर्न सकिने उहाँको भनाइ छ।
1: यो जहाँबाट हामीले गरिरहेको छौँ त्यो ठाउँबाट चाहिँ तत्काल चाहिँ तल्लोपट्टि चाहिँ पुल हाल्ने अवस्था छ क्या। अनि त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ अब टाइम मिलाएर चाहिँ तपाईँको बिहान र बेलुका चाहिँ उडान झारिने हुन्छ। त्यसमा पनि तपाईँको हामीले यहाँदेखि पठाएको भनेको 5 गाउँमा हो सामानहरू चाहिँ। अनि त्यो हुँदाखेरि चाहिँ अझै पनि निड त धेरै नै छ। अब हामीले सकेसम्म चाहिँ सामानहरू पठाइरहेको छौँ। अब सम्भव अब तलपट्टिको बाटोको माध्यम खुलिसकेपछि चाहिँ एक लेभलको चाहिँ ट्रान्सपोर्टेसनको लागि सहज हुन्छ हुन चाहिँ। तत्काल तलपट्टिको ठाउँ हेर्दाखेरि चाहिँ त्यो देखिँदैन अहिले चाहिँ होइन। अनि अहिलेको माध्यम भनेको त कि त हेली हो कि त ड्रोन हो। अब हेली पनि जति बेलै उडाउने अवस्था पनि छैन यहाँनिर। अब हामीसँग भएको अलिकति कार्गो ड्रोनले नै तपाईँको दिनमा तपाईँको मजाले टाइम भयो भने तपाईँको 1500-2000 केसम्म पठाउन सकिन्छ। तर अब त्यो पनि तपाईँको सिचुएसन हेरेर अब हेलीलाई पनि हेर्नु पऱ्यो, ट्राफिक पनि हेर्नु पऱ्यो। सो अहिले चाहिँ हामीले गरेको भनेको तपाईँको मर्निङ र इभिनिङमा हो। अनि मर्निङ र इभिनिङ गरेर लगभग टेन्टिभली हामीले 1200-1500 तपाईँको 1500 केजी जस्तो सामान चाहिँ पठाउन सकिरहेको हुन्छौँ।
0: त्यसलाई कन्टिन्यू दिन सकिन्छ अथवा केही समस्या आउन सक्छ प्राविधिक रूपमा भन्ने छ यहाँलाई?
1: प्राविधिक रूपमा त समस्या त त्यस्तो केही हुन्न। समस्या भनेको चाहिँ अलिकति यहाँनिर अब हाम्रो नेपाल सरकारले चाहिँ अलिक यहाँ कोअर्डिनेसन जो टिम हुन्छ हाम्रो टाइमको सेड्युलको कुरादेखि लिएर सबै कुरा भयो भने त कन्टिन्यू नै गर्न सकिन्छ। अब यस्तो पाहाडतिर पनि रिकन्स्ट्रक्सनको लागि तपाईँको मटेरियलहरू तपाईँको सिमेन्ट भयो होइन, अरू धातुको कुराहरू भयो, त्यो कुराहरूलाई ट्रान्सफर गर्न सकिन्छ।
0: अहिले तत्कालको लागि चाहिँ माग जति भएको छ त्यो अनुसार पुर्याउन सकिएको छ कि छैन?
1: ए अहिले माग भएअनुसार चाहिँ तपाईँको पुर्याउनु मजाले नै सकिएको छ होइन। बिहान र बेलुका गरेर सकिएको छ होइन। एक दिनमा चाहिँ एक ठाउँमा, अर्को दिनमा अर्को ठाउँमा, त्यसरी चाहिँ हामीले डिस्ट्रिब्युट गर्दै गरिरहेको छौँ। अब खाद्यान्न त भइहाल्यो, त्यो सँगसँगै हामीले चाहिँ बच्चाहरूलाई चाहिँ किताब कलमहरूको सामान पनि पठाइरहेको छौँ गाउँहरूतिर। सुटुको रडमा चाहिँ यो कार्गो ड्रोन भनेर चाहिने तपाईँको 4 दिनुभएको थियो उहाँहरूले। अनि 4 चाहिँ 3 चाहिँ हामीले यता त्रिशुली ल्यायौँ सुरुमा, त्रिशुलीबाट चाहिँ अनि 3 टिमलाई चाहिँ डिप्लोय गर्ने भन्ने कुरा भइसकेपछि हाम्रो मैले चाहिँ यता हाम्रो टिम चाहिँ यता
0: रसुवाबाट अनिल प्रधान। रसुवा र नुवाकोटमा ड्रोन मार्फत हालसम्म 7000 सामान ढुवान गरिएको छ। राति समेत उड्न सक्ने ड्रोनबाट हालसम्म 116 कारको उडान मार्फत 696 किलोमिटर दूरीमा उडान भरिएको छ। चीन र भारत भ्रमणमा गएका सरकारका प्रमुख दुई पदाधिकारी तथा अधिकारीले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले हिजो चिनी रक्षा मन्त्री एडमिरल डोङ चुनसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। एक सप्ताह लामो भ्रमण सकाएर सिग्देल भोलि स्वदेश फर्किने कार्यक्रम छ। यस्तै भारतमा रहेका अर्थमन्त्री डाक्टर सोनी बाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ। 3 भ्रमणका लागि दिल्ली पुगेका बाग्लेले आज पूर्व विदेश सचिव श्याम शरणले गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी हुनुहुनेछ। कङ्ग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई कठोर सङ्कल्प गर्न सुझाव दिनुभएको छ। भोलिदेखि प्रारम्भ गर्ने गरी घोषणा गरेको 15 अधिवेशनको कार्यतालिका स्थगित गर्न गरी केही समयको लागि सार्न उहाँको आग्रह छ। अपिल जारी गर्दै खड्काले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफ्नै अग्रसर्तमा वार्ता सम्वाद तत्काल प्रारम्भ गरेर एकताको आशा कायम राख्न उहाँले भन्नुभएको छ। काङ्ग्रेस पार्टीको विभाजनको केही महिनाभित्रै एमाले नेकपा लगायत विशेष गरी संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका रहेका दल विभाजन हुने उहाँको ठम्याइ छ। त्यस्तो अवस्थामा देशमा जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसङ्ग्राम मच्चिनेछ वा मच्चाइनेछ भन्ने उहाँको अनुमान छ। र नेपालमा बनेको पहिलो विद्युतीय स्कुटर P2 को मूल्य र विस्तृत जानकारी सार्वजनिक भएको छ। सिप्रदी यात्री कम्पनीले नेपालमै डिजाइन र निर्माण गरिएको P2 का 3 मोडल सार्वजनिक गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोरखा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: नेपाल चिकित्सक संघले डाक्टरमाथिको आक्रमण अहिले पनि नरोकिएको भन्दै स्वास्थ्य क्षेत्र नै आतंकित भएको चेतावनी दिएको छ। जनकपुरको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर सरोज शाहमाथि हिजो कुटपिट भएको भन्दै संघले आज विज्ञप्ति मार्फत घटनाको निन्दा गरेको छ। बिरामीका आफन्त लगायतले नै आक्रमण गरेको भन्दै संघका महासचिव डाक्टर बद्री रिजालले संघका अध्यक्ष डाक्टर बद्री रिजालले पेसागत सुरक्षा र आत्मसम्मानमा गम्भीर आघात पुगेको बताउनु भएको छ। रिजालले डाक्टरमाथि कुट्ने व्यक्तिमाथि कारवाही गर्न भन्नुभएको छ। आज मन्त्री परिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बैठक बस्ने सो कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको

0: लागेका भ्रमण यसै सत्ता सुरु हुन लागेका बेला बैठक टाक आगामी सत्ता सुरु हुन लागेका बेला बैठक टाकिएको छ। मन्त्री परिषदका अर्का वरिष्ठ सदस्य अर्थमन्त्री डाक्टर स्वर्णिम बागले हाल भारत भ्रमणमा हुनुहुन्छ। कैलालीको धनगढीमा चोकका सार्वजनिक नाम आफूखुसी परिवर्तन नगर्न उपमहानगर प्रमुखले आग्रह गरेका छन्। पछिल्ला दिनमा व्यक्ति समूह वा संस्थाले सार्वजनिक ठाउँका नाम आफू अनुकूल फेर्ने लहर चलेको भन्दै प्रमुख गोपाल हमालले त्यसो नगर्न भन्नुभएको छ।
1: त्यो बिना स्वीकृति कसैले पनि त्यस्तो काम नगर्दिन हुन म विनम्रतापूर्वक अनुरोध पनि गर्दछु र साथै जसलाई जाने त्यस्तो टोलमा टोलको चोकको नामाकरण गर्नुहुन्छ उहाँहरूले यथाशीघ्र वडा मार्फत चाहिँ नि एउटा प्रोसेस चलाएर कुनै काम चाहिँ नि वडामा टुङ्गिन्छ भने कुनै काम चाहिँ नि वडा मार्फत नै नगर कार्यपालिकामा आउँछ नगर कार्यपालिकामा निर्णय भइसकेपछि मात्रै चाहिँ नि त्यो लागू हुन्छ।
0: नाम परिवर्तन गर्न नहुने कारण पनि उहाँले खुलाउनु भएको छ।
1: यो विभिन्न टोलहरूमा विभिन्न चाहिँ नि के अरे चोकहरूमा यो चोकको नामाकरण गर्ने यो टोलको नामाकरण गर्ने चाहिँ नि कुनै समूह संस्था कुनै चाहिँ नि व्यक्ति होइन ल्याएर टाँस दिने त्यसपछि विवाद सिर्जना हुने र यो नगरमा रहेको जुन एउटा शान्तिपूर्ण एउटा सद्भावको भाइचारा छ त्यो भाइचारा खलल पुग्ने जस्तो लागेर यो चिजको एउटा प्रोसेस छ। जस्तो टोलमा टोलको नाममा नामाकरण गर्नु पर्यो भने पनि तपाईँहरूले वडामा सम्पर्क गर्नु पर्यो, चोकको नामाकरण गर्नु पर्यो भने पनि वडामा मार्फत चाहिने नगरपालिकाबाट स्वीकृति लिनु पर्यो। त्यसले गर्दाखेरि विधिवत रूपबाट सबै छलफल गरेर सबैको सर्व स्वीकार्य हुने नाममा उपमहानगरलाई कुनै आपत्ति छैन तर त्यसलाई विधिवत रूपमा नगरपालिकामा आओस्।
0: नेपाल ट्रक यातायात व्यवसाय महासङ्घले भोटेकोसी बाढीमा 677 मजदुर सम्पर्कविहीन रहेका जनाएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा भएको बैठकमा महासङ्घका पदाधिकारीले 515 ट्रक तथा कन्टेनर हराएका बताएका हुन्। महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको संख्या अझै बढ्न सक्ने जनाएको छ। सरकारले बनाएको कार्यदलमा नेपाल ट्रक यातायात व्यवसाय महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानिया र महासङ्घका महासचिव बद्रीप्रसाद चौलगाई लगायत सदस्य छन्। रसुवार नुवाकोटका मुख्य सडक मार्ग अवरुद्ध रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले अर्को सूचना नभएसम्मका लागि मुख्य मार्ग नखुलेका उल्लेख गरेको छ। हिमबाडी प्रभावित नुवाकोटको टोका चहरी सडक खण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। नुवाकोटकै पासाङ लामो सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै पृथ्वीलोक मार्गको धादिङका जङखोला र शीतल बजारमा एकतर्फी सडक सञ्चालनमा छन्। चामेबेसी सहर र कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्यान्डमा अमेरिकी सैनिक अड्डा राख्न सहमति नजिक पुगेको बताउनु भएको छ। वार्साले अड्डा बनाउने विषय वार्तामै रहेको बताएका बेला ट्रम्पको भनाई आएको छ। अमेरिकाले युरोपमा फौजी उपस्थितिको पुनरावलोकन गर्न लागेको बताइएका बेला राष्ट्रपतिको घोषणा आएको छ। युक्रेन र रुसको सिमानामा रहेको पोल्यान्डले फौजी क्षेत्रमा अमेरिकासँग सहकार्य बढाउने बताउँदै आएको छ। नेटो महासचिव मार्क रटेलले रुसले दिइरहेको चुनौतीलाई हल्का नमान्न सल्लाह दिनुभएको छ। संगठनका सदस्य मुलुकले 2035 कुल बजेटको 3.5% रक्षा खर्च गर्न कार्ययोजनामा विश्वासिलो आधार दिन बेलायतलाई समेत उहाँले आग्रह गर्नुभएको छ।
2: If you are willing to sacrifice 1.2 million of your own people in this crazy, unprovoked fight, let's not be naive about what Putin could do. But we are stronger. We are strong, so strong that he will not try. What we have to make sure of is that we are as strong in 2, 3, 5 years from now.
0: खर्चको वार्षिक योजना भरपर्दो बनाउन उहाँको आग्रह छ। रक्षा खर्चको समयसीमा तोकिएको मिति पर्खन जरुरी नरहे पनि सशस्त्र फौज र प्रतिरक्षा उद्योगको विस्तारका लागि समय लिनुपर्ने उहाँको भनाइ छ। र गणेशमान सिंहको 29 स्मृति दिवस आज मनाइँदैछ। विक्रम सम्बत 2046 प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको आन्दोलनका सर्वोच्च कमान्डर सिंहको स्मृति दिवसमा विभिन्न कार्यक्रम हुँदैछन्। खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: अन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चीन र भारत भ्रमणमा गएका सरकारका प्रमुख दुई पदाधिकारी तथा अधिकारीले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिगदेलले हिजो चिनिया रक्षामन्त्री एडमिरल टोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा आपसी हित एवं सैनिक सम्बन्धको बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। एक साता लामो भ्रमण सकाएर सिगदेल भोलि स्वदेश फर्किने कार्यक्रम छ। यस्तै भारतमा रहेका अर्थमन्त्री डाक्टर सोनी बाग्लेली भ्रमणको दोस्रो दिन आज कूटनीतिक र द्विपक्षीय भेट गर्दै हुनुहुन्छ। तीन दिने भ्रमणका लागि दिल्ली पुगेका अर्थमन्त्री वाग्ले आज पूर्व विदेश सचिव श्याम शरणले गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। आज उहाँले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुहुनेछ। कानून मन्त्री सविता गौतमले भूपरिवेष्टित भए पनि समुद्र जगाउने सम्झौतामा हस्ताक्षर गर्नुपर्ने कारण देखिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नका जवाबमा मन्त्री गौतमले नेपालका हिमाल सम्झेर सम्झौता आवश्यक भएको उल्लेख गर्नुभएको छ।
4: समुद्री तट भएका देशहरूको मात्रै विषय होइन, जसरी हाम्रा हिमालहरू हाम्रो मात्रै विषय होइन, हाम्रो मात्रै चासोको विषय होइन, हाम्रो हिमाल संरक्षणको विषय विश्वको पनि चासोको विषय हो। त्यस्तै हामीसँग समुद्र छैन, तर समुद्र पनि हाम्रो चासोको विषय हुनुपर्छ, यसको सम्वर्धन

0: गर्नु हाम्रो पनि चासोको विषय हुनुपर्छ।
1: नेपालले संयुक्त राष्ट्रसङ्घीय समुद्री कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता गर्न लागेको छ। मन्त्री गौतमले सम्झौतामा सामेल भइसकेपछि केही आर्थिक दायित्व थपिने बाहेक कल्याण नै हुने बताउनु भएको छ।
0: अब सम्झौता गरिसकेपछि आर्थिक आफ्नो कन्ट्रिब्युसन गर्नुपर्ने त्यो दायित्व हो, सबै राष्ट्रले गर्नुपर्छ, किनभने केही जोगाउनको लागि सबैको दायित्व निर्वाह गर्दै गर्दाखेरि नेपालले पनि भूमिका खेल्नुपर्ने हुन्छ। त्यसबाहेक खासै अरू घाटाहरू केही पनि छैन।
1: 22 करोड लगानीमा निर्माण भएको बुटवल बत्सला सञ्चालनमा नआउँदै विवादमा परेपछि घाँसे मैदानमा परिणत भएको छ। बत्सलामा लुम्बिनी प्रदेशका धेरै बाख्रापालक महिलाको पनि लगानी छ, तर बत्सला सञ्चालन हुन नसक्दा लगानी डुब्ने चिन्ता थपिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
2: 5,000-10,000 राख्ने धेरै थिए, अब त्यहाँ बस्ताला हाम्रो चल्छ, हामीलाई मुनाफा हुन्छ भनेर हामीले सेयर हालेको थियौँ। सेरा त गयो।
3: रूपन्देहीको सैना मैना नगरपालिका 2 सरौलेखी जुना केसी बुटवलमा बस्ताला बनाउने र त्यो बस्तालामा आफू जस्तै महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आश्वासनमा गरेको लगानी खेर गएको सुनाउँदै धेरै पैसा लगानी गरेका महिला दिदी बहिनीले सेयर रकम फिर्ता पाएका छन्, तर 2-3 हजार लगानी गरेका महिला दिदी बहिनीहरू सेयर रकम फिर्ता माग्न समेत गएनन्। मोहन सामुदायिक सहकारी उपाध्यक्ष लक्ष्मी गैरी महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले बस्तालामा लगानी गरेको बताउनु भयो।
2: होला त्यसमा लगानी गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि बसै लायो भनौँ, पैसा पनि भएन, घरसम्म हुन्थ्यो अनि राम्रै हुन्थ्यो गरौँला भनेर अब गरे अवसर अब खसी बोकाको लागि नै हामीले काम गरेको के थियो होइन, त्यहाँ भयो भने राम्रो भयो भने बस्ताला खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के र सोचे जस्तो भएन।
3: बुटवल उपमहानगरपालिका रूपन्देही मासु व्यवसाय संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर बत्सला सञ्चालन गर्ने सहमति भए पनि पछि बुटवल उपमहानगरपालिकाले एकलौटी रूपमा बत्सला सञ्चालन गर्न मुक्तिनाथ लाइफ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र बत्सला सञ्चालनमा समस्या आएको हो। बत्सला सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइफ स्टकका सञ्चालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले बत्सला नै बन्द गरेको दावी गर्नुभयो।
4: मेलमिलाप भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो एउटा टुङ्गो लाउनु पर्छ भन्नेमा गएको छौँ। सबै वातावरण बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नु पर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने वातावरण नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
3: बुटवल उपमहानगर बुटवलका मासु व्यवसाय र लुम्बिनी प्रदेशका बाख्रा पालक किसान बीचको साझेदारीमा बत्सला सञ्चालन गर्ने योजना बनेको थियो।
1: नेपालमा बनेको पहिलो विद्युतीय स्कुटर P2 को मूल्य र विस्तृत जानकारी सार्वजनिक भएको छ। सिपरदी यात्री कम्पनीले नेपालमै डिजाइन र निर्माण गरिएको P2 का 3 थरी मोडल सार्वजनिक गरेको छ। कम्पनीले एकपटकको चार्जमा 90 किलोमिटर घुट्ने 3,000 वाट प्रति घण्टाको स्कुटर 3,30,000 किन्न पाइने जनाएको छ। र बेलायतका राजा चार्ल्सले कृत्रिम बुद्धिमत्ता AI अनियन्त्रित भएमा अस्तित्वको सङ्कट आउन विषयप्रति प्रविधि कम्पनीका प्रमुखसँग चासो व्यक्त गर्नुभएको छ।
5: The task before you is not merely to advance a technology, but to ensure that it remains firmly in the service of humanity, community, and the natural world.
1: खबर यति नै। नमस्कार, म महेन्द्र।
6: यो BFBS कुल खबर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडेट तीन सुरुङभित्र छजनाको शव भेटिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोज्दा सुरुङभित्र ढलान गर्नको लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा छजनाको शव भेटिएको सेनाले जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार फेला परेका छवटा शवहरूलाई यन्त्रको प्रयोग गरी बाटो बनाएर बाहिर निकालिएको छ। सुरुङभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शब जस्तो आकृति देखिएकोले खोजी कार्य भइरहेको छ। रसुवा हिमबाडीपछि नेपालमा पहिलोपटक प्रयोग भइरहेका ठूलो तौल बोक्ने ड्रोनको काम अरू विस्तार गर्न सकिने सम्बद्ध पाइलटले बताएका छन्। रसुवा र नुवाकोटमा प्रयोगमा ल्याइएका तीनवटा चिनिया ड्रोनको सेवा अत्यावश्यक सामान ढुवानीका लागि साथै निर्माण सामग्री ओसार्न पनि प्रयोग हुन सक्ने देखिएको पाइलट अनिल प्रधानले बताउनु भएको छ। प्रविधि कम्पनी जीपीएस टिमका प्रधानले पुल नबनेसम्मका लागि नुवाकोट र रसुवामा ड्रोनको सेवा नियमित गर्न तयार रहेको उल्लेख गर्नुभएको छ। चीनबाट आएका ड्रोनका साथै यो दिएका थप चारवटा समेत प्रयोगमा ल्याएमा धेरै काम गर्न सकिने उहाँको भनाइ छ।
4: यो जहाँबाट हामीले गरिरहेको छौँ त्यो ठाउँबाट चाहिँ तत्काल चाहिँ तल्लोपट्टि चाहिँ पुल हाल्ने अवस्था छैन, अनि त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ अब टाइम मिलाएर चाहिँ तपाईँको बिहान र बेलुका चाहिँ उडान चार्ज नै हुन्छ। त्यसमा पनि तपाईँको हामीले यहाँदेखि पठाएको भनेको पाँचवटा गाउँमा हो सामानहरू चाहिँ, अनि त्यो हुँदाखेरि चाहिँ अझै पनि निड त धेरै नै छ। अब हामीले सकेसम्म चाहिँ चामलहरू पठाइरहेको छौँ, अब सम्भव अब तलपट्टिको बाटोको माध्यम खुलिसकेपछि चाहिँ एक लेभलको चाहिँ ट्रान्सपोर्टेसनको लागि सहज हुन्छ भने चाहिँ तत्काल तलपट्टिको ठाउँ हेर्दाखेरि चाहिँ त्यो देखिँदैन अहिले चाहिँ होइन। अनि अहिलेको माध्यम भनेको त कि त हेली हो कि त ड्रोन हो, अब हेली पनि जति बेला उडाउने अवस्था पनि छैन यहाँनिर। अब हामीसँग भएको अलिकति कारको ड्रोनले नै

0: तपाईँको दिनमा तपाईँको मजाले टाइम भयो भने तपाईँको 1500 to 2000 केहीसम्म पठाउन सकिन्छ। तर अब त्यो पनि तपाईँको सिचुएसन हेरेर अब एरिया पनि हेर्नु पऱ्यो, ट्राफिक पनि हेर्नु पऱ्यो। सो अहिले चाहिँ हामीले गरेको भनेको तपाईँको मर्निङ र इभिनिङमा हो, अनि मर्निङ र इभिनिङ गरेर लगभग टेन्टिभली हामीले 1200 to 1500 तपाईँको 1500 केहीसम्म सामान चाहिँ पठाउन सकिरहेको हुन्छौँ।
1: त्यसलाई कन्टिन्यू दिन सकिन्छ अथवा केही समस्या आउन सक्छ प्राविधिक रूपमा भन्ने छ यहाँलाई?
0: प्राविधिक रूपमा त समस्या त त्यस्तो केही हुन्न। समस्या भनेको चाहिँ अलिकति यहाँनिर अब हाम्रो नेपाल सरकारले चाहिँ अलिक यहाँ कोअर्डिनेसन जो टिम हुन्छ हाम्रो टाइमको सेड्युलको कुरादेखि लिएर सबै कुरा भयो भने त कन्टिन्यू नै गर्न सकिन्छ। यस्तो पाहाडतिर पनि रिकन्स्ट्रक्सनको लागि तपाईँको मटेरियलहरू तपाईँको सिमेन्ट भयो होइन, अरू धातुको कुराहरू भयो, त्यो कुराहरूलाई ट्रान्सफर गर्न सकिन्छ।
1: अहिले तत्कालको लागि चाहिँ माग जति भएको छ त्यो अनुसार पुर्याउन सकिएको छ कि छैन?
0: ए, अहिले माग भए अनुसार चाहिँ तपाईँको पुर्याउनु मजाले नै सकिएको छ होइन, बिहान बेलुका गरेर सकिएको छ होइन। एक दिनमा चाहिँ एक ठाउँमा, अर्को दिनमा अर्को ठाउँमा, त्यसरी चाहिँ हामीले डिस्ट्रिब्युट गर्दै गरिरहेको छौँ। अब खाद्यान्न त भइहाल्यो, त्यो सँगसँगै हामीले चाहिँ बच्चाहरूलाई चाहिँ किताब कलमको सामान पनि पठाइरहेको छौँ गाउँहरूतिर।
1: रसुवा र नुवाकोटमा ड्रोन मार्फत हालसम्म 7000 किलो सामान ढुवानी गरिएको छ। राति समेत उड्न सक्ने ड्रोनबाट हालसम्म 116 कार्गो उडान मार्फत 696 किलोमिटर दूरीमा उडान भरिएको छ। बेसी सहर चामे सडक 3 दिनपछि सञ्चालनमा आएको छ। मनाङको नासो 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर हटाएसँगै सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभएको छ। सडक खुलेसँगै साना सवारी साधन सञ्चालनमा आएका छन्। 65 किलोमिटर लामो बेसी सहर चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। युक्रेन युद्ध सुरु भए त रुसमा पहिलोपटक संसदीय चुनाव हुने भएको छ। स्टेट डुमामा 450 सदस्य चयन गर्न चुनाव हुनेछ। चुनावमा युनाइटेड रसिया पार्टीले जित्ने विश्वास गरिएको छ। तर अदालतले युद्धको विरोध गर्ने याक्लोबो पार्टीलाई प्रतिबन्ध लगाएको छ। सो पार्टीका नेता निकोली रिबाकोभ चुनावबारे बोल्नु भएको छ।
2: Is it possible to break and destroy specific individuals? Well, we know that's possible. But what about convictions? The belief that Russia is a European state, a state where human rights must be respected. There are so many people who have those convictions, and nothing can be done to change that.
1: अमेरिकाले 24 अर्ब डलर बढीका F-35 लडाकु जेट साउदी अरबलाई बेच्ने भएको छ। हतियार बेच्ने जानकारी संसदलाई गराइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। हाल मध्यपूर्वमा इजरायलसँग मात्रै रहेका यस्ता जेट साउदी अरबले किन्ने प्रस्तावमा तेल अभिभले विरोध गर्दै आएको थियो। इरान युद्ध सुरु भए त साउदीले पहिलोपटक यति धेरै हतियार अमेरिकासँग किन्न लागेको छ। वासिङटनमा रहेको साउदी दूतावासले निर्णयपछि रक्षा क्षेत्रमा दुई देशको सहकार्य थप बलियो हुने बताएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो PFBS गोर्खा रेडियो हो।

जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टीको दोस्रो महाधिवेशनमा मनोनयन पत्र दर्ता गर्दा अध्यक्ष पदमा डाक्टर राउतको मात्रै उम्मेद्वारी परेको थियो। अध्यक्षमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ। जनमत पार्टीको दोस्रो महाधिवेशन आउँदो असोज 9 र 10 गते बेरगंजमा हुँदैछ। उम्मेद्वारको प्रारम्भिक सूची अनुसार 7 जना उपाध्यक्ष पदका लागि 14 जनाको उम्मेद्वारी परेको छ। जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेश कुमार मण्डलका अनुसार महासचिव पदमा 3 जनाको उम्मेद्वारी परेको छ। 1 जना निर्वाचित हुने उप महासचिवमा 2 जनाको उम्मेद्वारी परेको छ। त्यस्तै 7 जना निर्वाचित हुने सचिव पदमा 10 जनाको उम्मेद्वारी परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकी 5 जिल्लामा असोज 15 भित्र अधिवेशन सक्न निर्देशन दिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार 72 जिल्ला अधिवेशन गरी नेतृत्व चयन भइसकेको छ। बाँकी 5 जिल्लामा असोज 15 भित्रै जिल्ला अधिवेशन गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 3 सुरुङभित्र 6 जनाको शव भेटिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोज्दा सुरुङभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा 6 जनाको शव भेटिएको सेनाले जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार फेला पारेका 6 शवलाई यन्त्रको प्रयोग गरी बाटो बनाएर बाहिर निकालिएको छ। एमाले नेता प्रदीप गेवालीले नेपाल भारत बैठकमा नेपाली झण्डा नराखिनुलाई कूटनीतिक खेलवाडको संज्ञा दिनुभएको छ। यसबारे खोजबिन हुनुपर्ने गेवालीको भनाई छ। भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो भारतीय समकक्षी निर्मला सीतारमणसँग एकल र सामूहिक वार्ता गर्नुभएको थियो। वार्तामा भारतीय अर्थमन्त्रीसँग आफ्नो देशको झण्डा थियो भने नेपाली अर्थमन्त्रीसँग थिएन। दुई देशका प्रतिनिधि मण्डल बीचको वार्तामा दुवैतर्फ भारतीय झण्डा राखिएको तस्विर अर्थमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ। द्विपक्षीय वार्तामा समान हैसियतका साथमा बस्नुपर्ने गेवालीको भनाई छ। नेता गेवालीका अनुसार यस्तो वार्ता र बैठकमा आयोजक देश र भ्रमण गर्न आएको समन्वय हुनुपर्छ। आयोजकसँग झण्डा नभएमा नेपाली दूतावासले उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ। 22 करोड़ लगानीमा निर्माण भएको बुटवल वधशाला सञ्चालनमा नआउँदै विवादमा परेपछि अहिले घाँसे मैदानमा परिणत भएको छ। यो वधशालामा लुम्बिनी प्रदेशका धेरै बाख्रापालक महिलाको पनि लगानी छ, तर वधशाला सञ्चालन हुन नसक्दा लगानी डुब्ने चिन्ता

0: थपिएको छ बुटवलबाट छवि पाण्डे।
1: 5,000-10,000 राख्ने धेरै थिए। अब त्यहाँ बस्तालाई हाम्रो चल्छ, हाम्रो हामीलाई मुनाफा हुन्छ भनेर हामीले सेयर हालेको थियौँ। त
2: रूपन्देहीको सैना मैना नगरपालिका दुई स्वरोलेखी झुना केसी बुटवलमा बसशाला बनाउने र त्यो बसशालामा आफू जस्तै महिला दिदी बहिनीले पालेका खसी गोका बिक्री हुने आश्वासनमा गरेको लगानी खेर गएको सुनाउँदै धेरै पैसा लगानी गरेका महिला दिदी बहिनीले सेयर रकम फिर्ता पाएका छन्। तर 2,000-3,000 लगानी गरेका महिला दिदी बहिनीहरू सेयर रकम फिर्ता माग्न समेत गएनन्। मोहन सामुदायिक सहकारीकी उपाध्यक्ष लक्ष्मी गैरी महिला दिदी बहिनीले पालेका खसी गोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले बसशालामा लगानी गरेको बताउनुभयो।
3: गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि वर्षै लाग्यो भनौँ, पैसा पनि भएन, भएसम्म हुन्थ्यो भने राम्रै हुन्थ्यो गरौँला भनेर अब गरिआ सर। अब खसी बोकाको लागि नै हामीले काम गरेको के त्यो होइन, त्यहाँ भयो भने राम्रो भयो भने बस्ताला खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के र सोचे जस्तो भएन।
2: बुटवल उपमहानगरपालिका रूपन्देही मासु व्यवसाय संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर बसशाला सञ्चालन गर्ने सहमति भए पनि पछि बुटवल उपमहानगरपालिकाले एकलौटी रूपमा बसशाला सञ्चालन गर्न मुक्तिनाथ लाइफ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र बसशाला सञ्चालनमा समस्या आएको हो। बसशाला सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइफ स्टकका सञ्चालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले बसशाला नै बन्द गरेको दावी गर्नुभयो।
4: मेलमिलाप भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो रटुङ्गो लाउनु पर्छ भन्नेमा गएको छौँ हामी। सबै वातावरण बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नु पर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने वातावरण नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
2: बुटवल उपमहानगर बुटवलका मासु व्यवसाय र लुम्बिनी प्रदेशका बाख्रा पालक किसान बीचको साझेदारीमा बसशाला सञ्चालन गर्ने योजना बनेको थियो।
0: प्रहरीले न्यू रोडबाट 1 किलो 400 ग्राम सुन र गहना सहित भारतीय नागरिकलाई पक्रेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओमा कडाई गर्ने भएको छ। आइपिओ जारी गर्न चाहने संगठित संस्थाका लागि कडा योग्यता र रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो। सेभुनले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदामा आइपिओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ। आफू मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ। यस्तै संगठित संस्था संस्थापक शेयरधनी संचालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ। मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ। नेपाल चिकित्सक संघले डाक्टरमाथिको आक्रमण अहिले पनि नरोकिएको भन्दै स्वास्थ्य क्षेत्र नै आतंकित भएको चेतावनी दिएको छ। जनकपुरको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर सरोज शाहमाथि हिजो कुटपिट भएको भन्दै संघले आज विज्ञप्ति मार्फत घटनाको निन्दा गरेको छ। बिरामीका आफन्त लगायतले नै आक्रमण गरेको भन्दै संघका अध्यक्ष डाक्टर बद्री रिजालले पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर आघात पुगेको बताउनु भएको छ। नेपालमा बनेको पहिलो विद्युतीय स्कूटर P2 मूल्य र विस्तृत जानकारी सार्वजनिक भएको छ। सिप्रदी यात्री कम्पनीले नेपालमै डिजाइन र निर्माण गरिएको P2 तीन थरी मोडल सार्वजनिक गरेको छ। कम्पनीले एकपटकको चार्जमा 90 किलोमिटर गुड्ने 3000 वाट प्रति घण्टाको स्कूटर 3,30,000 किन्न पाइने जनाएको छ। नेपालमा भारत र चीन लगायत मुलुकबाट आउने स्कूटरकै मूल्य बराबर रहने गरी कम्पनीले आक्रामक बजार मूल्य सार्वजनिक गरेको हो। बनेपामा डेंगी संक्रमितको संख्या 32 पुगेको छ।
4: जनस्वास्थ्य कार्यालयले साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकृत शिशिर पुरा सैनिक अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा 13 र पाँचखाल नगरपालिकामा 13 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेका उहाँले बताउनु भएको छ। धुलीखेल र पनौती नगरपालिका तथा भुम्लु रोशी तेमाल खानीखोला बेथानचोक महाभारत र चौरी देउराली पालिकाहरूमा हालसम्म संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा 59 जनामा संक्रमण पुष्टि भएको थियो।
3: रसुवा हिमबाडीपछि नेपालमा पहिलो पटक प्रयोग भइरहेका ठूलो तौल बोक्ने ड्रोनको काम अरू विस्तार गर्न सकिने सम्बद्ध पाइलटले बताएका छन्। रसुवा र नुवाकोटमा प्रयोगमा ल्याइएका 3 चिनिया ड्रोनको सेवा अत्यावश्यक सामान ढुवानीका साथै निर्माण सामग्री ओसार्न पनि प्रयोग हुन सक्ने देखिएको पाइलट अनिल प्रधानले बताउनु भएको हो। प्रविधि कम्पनी जीबीएस टीमका प्रधानले पुल नभनेसम्मका लागि नुवाकोट र रसुवामा ड्रोनको सेवा नियमित गर्न तयार रहेको बताउनु भएको छ। चीनबाट आएका ड्रोनका साथै युएईले दिएका थप 4 समेत प्रयोगमा ल्याइएमा धेरै काम गर्न सकिने उहाँको भनाइ छ।

0: यो जहाँबाट हामीले गरिरहेको छौँ त्यो ठाउँबाट चाहिँ तत्काल चाहिँ तल्लोपट्टि चाहिँ पुल हाल्ने अवस्था छ होइन। अनि त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ अब टाइम मिलाएर चाहिँ तपाईँको बिहान र बेलुका चाहिँ उडान जाने हुन्छ। त्यसमा पनि तपाईँको हामीले यहाँदेखि पठाएको भनेको 5 गाउँमा हो सामानहरू चाहिँ। अनि त्यो हुँदाखेरि चाहिँ अझै पनि निड त धेरै नै छ। अब हामीले सकेसम्म चाहिँ चामलहरू पठाइरहेको छौँ। अब सम्भव अब तलपट्टिको बाटोको माध्यम खुलिसकेपछि चाहिँ एक लेभलको चाहिँ ट्रान्सपोर्टेसनको लागि सहज हुन्छ भन्न चाहिँ तत्काल तलपट्टिको ठाउँ हेर्दाखेरि चाहिँ त्यो देखिँदैन अहिले चाहिँ होइन। अनि अहिलेको माध्यम भनेको त कि त हेली हो कि त ड्रोन हो। अब हेली पनि जति बेला उडाउने अवस्था पनि छैन यहाँनिर। अब हामीसँग भएको अलिकति कारको ड्रोनले नै तपाईँको दिनमा तपाईँको मजाले टाइम भयो भने तपाईँको 1500-2000 केसम्म पठाउन सकिन्छ। तर अब त्यो पनि तपाईँको सिचुएसन हेरेर अब हेलीलाई पनि हेर्नु पऱ्यो, ट्राफिक पनि हेर्नु पऱ्यो। सो अहिले चाहिँ हामीले गरेको भनेको तपाईँको मर्निङ र इभिनिङमा हो। अनि मर्निङ र इभिनिङ गरेर लगभग टेन्टिभली हामीले 1200-1500 तपाईँको 1500 केजी छ सामान चाहिँ पठाउन सकिरहेको हुन्छौँ।
1: नेकपाका संयोजक पुष्क पहल दाहाल प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ। काठमाडौँमा अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठक मार्फत प्रचण्डले यस्तो चेतावनी दिनुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

दूर जब दिन ढल जाए, सांझ की दुल्हन बदन चुराए।

0: सरकारले भारत, चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिस गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले 13 मुलुकका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको हो। भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिस गरिएको छ। विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन र अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिलाई छानिएको मन्त्री खनालको भनाइ छ। राजदूतका लागि सिफारिस गरिएका नाम प्रस्तावित राजदूतको रूपमा संसदीय सुनवाईका लागि पठाइनेछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ। काठमाडौँमा अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको बैठकमा बोल्दै वहाँले सरकारका गतिविधि र कार्यशैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको बताउनुभयो। सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदूर, किसान, विद्यार्थी र ट्रेड युनियनमाथि दमन गरेको उहाँको आरोप छ। सरकारका गतिविधि र कार्यशैलीका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको भन्दै प्रचण्ड ले फेरि जनतामा पुराना र स्थापित राजनीतिक दल, नेता, उनीहरूको एजेण्डाप्रति आकर्षण बढ्दै गएको दावी गर्नुभयो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानी क्षेत्रका अलपत्र फाइलको तथ्याङ्क सहित समाधान ल्याउन निर्देशन दिनुभएको छ। समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारी,
1: पट्टा शाखामा चाहिँ कतिवटा फाइल अहिलेसम्म दर्ता भएका छन् र कुन कारणले यी फाइलहरू अगाडि बढ्न सकेका छैनन्, कहिलेदेखि बढ्न सकेका छैनन् र के गर्दाखेरि यी फाइल अगाडि बढ्छन् भन्ने कुराको डेटा सहित सम्बन्धित विभागका पदाधिकारीहरू यहाँ आइदिनु पर्यो। यो डेटा सहित समाधान पनि लिएर आउनु पर्यो। यो किन भन्दाखेरि यो समितिले राज्यले अहिले कुन पोलिसीमा, कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ। यो सरकार बन्दै गर्दाखेरि प्रधानमन्त्री कार्यालयबाट एउटा पत्रचार भएको थियो जिरो पेन्डिङ फाइल भनेर, तपाईँले पनि पढ्नुभयो होला होइन, कुनै पनि फाइल चाहिँ एक हप्ताभन्दा अगाडि पेन्डिङ नरहोस् भनेर। त्यो कुरालाई हामीले त्यतिखेरदेखि आत्मसात गर्नुपर्ने थियो र अहिले पनि हामी यसलाई चाहिँ एकदम फाउन्डेसनको रूपमा लिन्छ।
0: कैलालीको धनगढीमा चोकका सार्वजनिक नाम आफू खुसी परिवर्तन नगर्न उपमहानगर प्रमुखले आग्रह गरेका छन्। पछिल्ला दिनमा व्यक्ति, समूह वा संस्थाले सार्वजनिक ठाउँका नाम आफू अनुकूल फेर्ने लहर चलेको भन्दै प्रमुख गोपाल हमालले त्यसो नगर्न भन्नुभएको छ।
2: त्यो बिना स्वीकृति कसैले पनि त्यस्तो काम नगरिदिन हुन म विनम्रतापूर्वक अनुरोध पनि गर्दछु र साथै जसलाई जाने त्यस्तो टोलमा, टोलको, चोकको नामाकरण गर्नुहुन्छ उहाँहरूले यथाशीघ्र वडा मार्फत चाहिँ एउटा प्रोसेस चलाएर कुनै काम चाहिँ वडामा टुङ्गिन्छ भने कुनै काम चाहिँ वडा मार्फत नै नगर कार्यपालिकामा आउँछ, नगर कार्यपालिकामा निर्णय भइसकेपछि मात्रै चाहिँ त्यो लागु हुन्छ।
0: नाम परिवर्तन गर्न नहुने कारण पनि उहाँले बताउनु भएको छ।
2: यो विभिन्न टोलहरूमा, विभिन्न चाहिँ के अरे चोकहरूमा यो चोकको नामाकरण गर्ने, यो टोलको नामाकरण गर्ने चाहिँ कुनै समूह, संस्था, कुनै चाहिँ व्यक्ति होइन ल्याएर टाँस दिने, त्यसपछि विवाद सिर्जना हुने र यो नगरमा रहेको जुन एउटा शान्तिपूर्ण एउटा सद्भावको भाइचारा छ त्यो भाइचारा खलल पुग्ने जस्तो लागेर यो चिजको एउटा प्रोसेस छ। जस्तो टोलमा, टोलको नाममा नामाकरण गर्नु पर्यो भने पनि तपाईँहरूले वडामा सम्पर्क गर्नु पर्यो, चोकको नामाकरण गर्नु पर्यो भने पनि वडामा मार्फत चाहिने नगरपालिकाबाट स्वीकृति लिनु पर्यो। त्यसले गर्दाखेरि विधिवत रूपबाट सबै छलफल गरेर सबैको सर्वस्वीकार्य हुने नाममा उपमहानगरलाई कुनै आपत्ति

0: छैन, तर त्यसलाई विधिवत रूपमा नगरपालिकामा आओस्।
1: विशेषहर चामी सड़क तीन दिनपछि सञ्चालनमा आएको छ। मनाङको नासौं तीन खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर हटाएसँगै सञ्चालनमा आएको डुम्रे विशेषहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभएको छ। सड़क खुलेसँगै साना सवारी साधन सञ्चालनमा आएका छन्। युक्रेन युद्ध शुरू भए त रूसमा पहिलो पटक संसदीय चुनाव हुने भएको छ। स्टेट डुमामा 450 सदस्य चयन गर्न चुनाव हुनेछ। चुनावमा युनाइटेड रसिया पार्टीले जित्ने विश्वास गरिएको छ, तर अदालतले युद्धको विरोध गर्ने याक्लोबो पार्टीलाई प्रतिबन्ध लगाएको छ। यो पार्टीका नेता निकोली रिभाकोभ चुनावबारे बोल्नु भएको छ।
2: Is it possible to break and destroy specific individuals? Well, we know that's possible. But what about convictions? The belief that Russia is a European state, a state where human rights must be respected. There are so many people who have those convictions, and nothing can be done to change that.
3: Yo, BFBS Kulkan Radio.

0: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्री परिषद बैठकले प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। आजको बैठकले सहसचिव रुद्र सिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारको ज्यादती बढ़ेको भन्दै दशैं तिहारपछि आन्दोलन हाल्ने चेतावनी दिनुभएको छ। पार्टी भ्रातृ संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर किसानदेखि विद्यार्थी बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढ़ेकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
1: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सड़कमा पनि विस्तारै सड़कबाट जनतामा जसरी सुकुम्बासीहरू मजदूरहरू किसानहरू विद्यार्थीहरू बुद्धिजीवीहरू ट्रेड युनियन या मजदूर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग बुद्धिजीवीहरूसँग नागरिक समाजसँग हामी लगातार छलफलमा छौँ र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दैछन्।
0: राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने भएको छ। नेपाली सेना अन्तर्गत सञ्चालित राष्ट्रिय सेवा दलले विद्यार्थीहरूलाई स्वयंसेवी तालिम दिँदै आएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकमा राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने व्याख्या थपिदिएको हो। समितिले सेवा दलमा नेपाली सेनाको भूमिका केही घटाइदिएको छ। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा विधेयक दर्ता गराउँदा नेपाली सेनाका बहालवाला सैनिकले तालिम दिने व्यवस्था गरेको थियो। यो विधेयकले बहालवाला सैनिकले तालिम दिने व्यवस्था हटाइदिएको छ। तर यस्तो प्रशिक्षक छनौटको अधिकार भने सेनालाई नै दिइएको छ। विधेयकमा सेवा दलको महानिर्देशक नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुने व्यवस्था यथावत नै राखिएको छ। यस्तो महानिर्देशकको सिफारिश प्रधान सेनापतिले गर्ने व्यवस्था पनि कायमै राखिएको छ। तर प्रधान सेनापतिले सिफारिश गर्दा तीनजना व्यक्ति सिफारिश गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ। समितिले राष्ट्रिय सेवा दलको निर्देशक समितिबाट नेपाली सेनाको बलाध्यक्षलाई हटाइदिएको छ। राज्य व्यवस्था समितिका सभापति हरि ढकालले विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नुभएको छ। अब प्रतिनिधि सभाले पारित गरेर यो विधेयक राष्ट्रिय सभामा पठाउनेछ। राष्ट्रिय सभाबाट पनि पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै यसले कानूनी हैसियत प्राप्त गर्नेछ। बनेपामा डेंगी संक्रमितको संख्या 32 पुगेको छ।
2: जनस्वास्थ्य कार्यालयले साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकृत शिशिर पुरा सैनिक अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा 13 र पाँचखाल नगरपालिकामा 13 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेका उहाँले बताउनु भएको छ। धुलीखेल र पनौती नगरपालिका तथा भूमलु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौरी देउराली पालिकाहरूमा हालसम्म संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा 59 जनामा संक्रमण पुष्टि भएको थियो।
0: नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओमा कडाई गर्ने भएको छ। आइपिओ जारी गर्न चाहने संगठित संस्थाका लागि कड़ा योग्यता तथा रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो। सेबुलले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदामा आइपिओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ। आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन

सञ्चालन गरेको, लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत, अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ। यसैगरी संगठित संस्था, संस्थापक, शेयर धनी, संचालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ। मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ।

0: भएको छ। कोइराला निकट नेता बद्री पाण्डेका अनुसार कांग्रेसमा दुईवटा महाधिवेशन हुने अवस्था बनेपछि कोइराला तटस्थ बस्न लाग्नु भएको हो। एउटै महाधिवेशनको स्थिति नबनेसम्म दुवै महाधिवेशनमा नजाने निर्णय भएको पाण्डेले बताउनुभयो। उहाँका अनुसार दुवै महाधिवेशनमा सहभागी नभई पार्टी एकताको विषयलाई निरन्तर उठाइरहने नेता शेखरको तयारी छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा 2 खर्ब 15 अर्ब बढ़ी रूपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ। साउनमा 2 खर्ब 15 अर्ब 5 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। यो परिमाण गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 21.2% धेरै हो। गएको आर्थिक वर्ष साउनमा 1 खर्ब 77 अर्ब 41 करोड़ बराबरको रेमिट्यान्स भित्रिएको थियो। यसैगरी गएको आर्थिक वर्ष 23 खर्ब 63 अर्ब रूपियाँ बराबर रेमिट्यान्स आएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिना वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 42,693 छ। यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या 27,748 छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। आज मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। श्रेष्ठ यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हुनुहुन्थ्यो। यसअघिका कार्यकारी निर्देशक हितेन्द्र देवसाक्य सरकारले वैशाख 19 गते जारी गरेको अध्यादेशका कारण स्वत पदमुक्त हुनुभएको थियो। यस्तै बैठकले सहसचिव रूद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। एमाले नेता प्रदीप गेवालीले नेपाल भारत बैठकमा नेपाली झण्डा नराखिनुलाई कूटनीतिक खेलवाड़को संज्ञा दिनुभएको छ। यसबारे खोजबिन हुनुपर्ने गेवालीको भनाई छ। भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो भारतीय समकक्षी निर्मला सीतारमणसँग एकल र सामूहिक वार्ता गर्नुभएको थियो। वार्तामा भारतीय अर्थमन्त्रीसँग आफ्नो देशको झण्डा थियो भने नेपाली अर्थमन्त्रीसँग थिएन। दुई देशका प्रतिनिधिमण्डल बीचको वार्तामा दुवैतर्फ भारतीय झण्डा राखिएको तस्विर अर्थमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको छ। द्विपक्षीय वार्तामा समान हैसियतका साथ बस्नुपर्ने गेवालीको भनाई छ। गेवालीका अनुसार यस्तो वार्ता र बैठकहरूमा आयोजक देश र भ्रमण गर्न आएको देशबीच समन्वय हुनुपर्छ। गेवालीका अनुसार यस्तो वार्ता र बैठकहरूमा आयोजक देश र भ्रमण गर्न गएको टोली बीचमा समन्वय हुनुपर्छ। आयोजकसँग झण्डा नभएमा नेपाली दूतावासले उपलब्ध गराउनु पर्ने उहाँको भनाई छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकी 5 जिल्लामा असोज 15 गतेभित्र अधिवेशन सक्न निर्देशन दिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार 72 जिल्ला अधिवेशन गरी नेतृत्व चयन भइसकेको छ। बाँकी 5 जिल्लामा असोज 15 भित्रै जिल्ला अधिवेशन गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो। भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङलाई पनि असोज 15 भित्र अधिवेशन सक्न भनिएको छ। प्रहरीले काठमाडौँको न्यू रोडबाट 1 किलो 400 ग्राम सुन र गहनासहित भारतीय नागरिकलाई पक्रेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यको टोलीले बिहान भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। युक्रेन युद्ध शुरू भए यता रूसमा पहिलो पटक संसदीय चुनाव हुने भएको छ। स्टेट टुमामा 450 सदस्य चयन गर्न चुनाव हुनेछ। यो चुनावमा युनाइटेड रसिया पार्टीले जित्ने विश्वास गरिएको छ। तर अदालतले युद्धको विरोध गर्ने याक्लोबो पार्टीलाई प्रतिबन्ध लगाएको छ। यो पार्टीका नेता निकोली रिभाको उपचुनावबारे बोल्नु भएको छ।
1: Is it possible to break and destroy specific individuals? Well, we know that's possible. But what about convictions? The belief that Russia is a European state, a state where human rights must be respected. There are so many people who have those convictions, and nothing can be done to change that.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा अमेरिकी सैनिक अड्डा राख्न सहमति नजिक पुगिएको बताउनु भएको छ। वार्साले अड्डा बनाउने विषय वार्तामै रहेको बताएका बेला ट्रम्पको भनाई आएको छ। अमेरिकाले युरोपमा फौजी उपस्थितिको पुनरावलोकन गर्न लागेको बताइएका बेला राष्ट्रपतिको घोषणा आएको छ। युक्रेन र रूसको सिमानामा रहेको पोल्याण्डले फौजी क्षेत्रमा अमेरिकासँग सहकार्य बढ़ाउने बताउँदै आएको छ। अमेरिकाले 24 अर्ब डलर बढ़ीका F-35 लड़ाकू जेट साउदी अरबलाई बेच्ने भएको छ। हतियार बेच्ने जानकारी संसदलाई दिइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो PFBS
1: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायत भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले PFBS
1: यो PFBS गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो हो।
4: माथिल्लो त्रिशुले एक जलविद्युत आयोजनाको अडिट थ्री सुरुङभित्र छजनाको शव भेटिएको छ। आयोजनाका

0: बैठकले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिस गरेको छ।
1: बेलायतका लागि राजदूत प्रस्तावित गौरव शमशेर जबरा सन् 2012-15 प्रधान सेनापति हुनुहुन्थ्यो। उहाँको पालामा पूर्व माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो। पाकिस्तानको विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका राणा हाल कन्जर्भेसन अलायन्स नेपालका अध्यक्ष हुनुहुन्छ। त्यस्तै भारतका लागि राजदूत प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे हाल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुनुहुन्छ। उहाँले यसअघि परराष्ट्र मन्त्रालयको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विज्ञका रूपमा काम गर्नुभएको छ। चीनका लागि प्रस्तावित डाक्टर कल्याणराज शर्मा नेपाल चीन मामिला विज्ञ अर्थशास्त्री हुनुहुन्छ। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्त पोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि शर्मा हाल फुदान युनिभर्सिटी अल्मुनाई एसोसिएसन नेपाल, नेपाल चीन फ्रेण्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँ विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीका सञ्चालक समितिमा पनि आबद्ध हुनुहुन्छ। अमेरिकाका लागि प्रस्तावित चिरञ्जङ थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुनुहुन्छ। कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर गरेका थापाले 2017 अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गर्दै आउनु भएको छ। राजदूत सिफारिस गरिएका नाम सरकारले अब संसदीय सुनवाईका लागि संसदमा पठाउनेछ। संसदीय सुनवाई भएपछि सहमतिका लागि एग्रिमो पठाउने र ती मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्ति दिने कानूनी व्यवस्था छ।
0: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। आज मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। श्रेष्ठ यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हुनुहुन्थ्यो। यसअघिका कार्यकारी निर्देशक हितेन देव साक्य सरकारले वैशाख 19 जारी गरेको अध्यादेशका कारण स्वत पदमुक्त हुनुभएको थियो। यस्तै बैठकले सहसचिव रुद्र सिंह तामाङलाई सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारको ज्यादती बढ़ेको भन्दै दशैं तिहारपछि आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ। पार्टी भ्रातृ संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर, किसानदेखि विद्यार्थी, बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढ़ेकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
2: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सड़कमा पनि विस्तारै सड़कबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग, बुद्धिजीवीहरूसँग, नागरिक समाजसँग हामी लगातार छलफलमा छौं र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दैछन्।
0: नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ कारागार चलान भएका छन्। धरौटी रकम नबुझाएपछि तामाङलाई कारागार चलान गरिएको प्रहरीले बताएको छ। काठमाडौँ जिल्ला अदालतको आदेश अनुरूप तामाङलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ। ब्याङ्किङ कसुरको मुद्दा चलाइएका तामाङलाई अदालतले 22 लाख धरौटी मागेको थियो। धरौटी नबुझाएका कारण तामाङ कारागार चलान भएका हुन्। ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन बिगेसोले आफ्ना माग अब पनि कार्यान्वयन नभए विश्वव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
1: 2079 माघमा सर्वोच्चले सिङ्गापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अङ्गको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै विगेसोले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू,
3: हाम्रो सल्लाह पनि भइरहेको छ, हामी 50-60 देशमा आन्दोलन गर्नेमा पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती गोरिल्ला नबनाउनुहोस्, तर तपाईँहरूले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँहरूले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ। विगेसोले उठाएको कुरामा सम्पूर्ण गोर्खा केन्द्रीकृत हुनुपर्छ, यो फुटाउ राजगर नीति यो हामी मान्दैनौँ, हाम्रो सर्वोच्च

0: विशेष गरी सिंगापुर पुलिसको पेन्सन, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। बिगेसु सिंगापुर पुलिस प्रमुख पाल बहादुर गर्थी:
1: विधवा तथा परिवारको सामाजिक सुरक्षाको सुनिश्चित कहाँ छ? गोर्खाका बाल बालिकाको शिक्षा तथा भविष्यसँग सम्बन्धित सुविधा कहाँ छ? समान सेवाका लागि समान अधिकार, सुविधा, सम्मानको सुनिश्चितता कहाँ छ? स्वास्थ्य तथा मेडिकल सुविधाको स्पष्ट र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
0: पत्रकार सम्मेलनमा विगेसोका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेपपछि विफल भएको जानकारी दिनुभएको छ।
2: एउटा अनौठो कुरा के भएको छ भने यही 2083 सालको भदौ 9 गते उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकर्ताको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्ताक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको दुई दिनपछि परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।
0: भण्डारीको कुरा सुनेपछि विगेश प्रमुख सल्लाहकार परि थापाले सरकारमाथि आक्रोश पोख्नु भएको छ।
3: अरूले आएर थर्का सुन्नु पर्ने, तिम्रो चाहिँ सेवा सुविधा यति हुन्छ यति हुँदैन भनेर उनीहरूले भन्ने वस्तु सिर्जना गर्दै नेपाल सरकार हो सबैभन्दा नालायक र हुतियार हाम्रो राज्य सरकार नै हो।
0: विगेसो अध्यक्ष लिम्बुले आफ्ना माग पेन्सनधारीको सुविधाका लागि मात्रै नभएर मुलुकको सार्वभौमिकतासँग जोडिएकाले सबै गोर्खालाई एकताबद्ध हुन अनुरोध पनि गर्नु भएको छ।
4: यो हाम्रो मुद्दा, यो गोर्खाको मुद्दा हो, उनीहरूको पेन्सनको मुद्दा हो भन्ने होला, त्यो होइन। यो नेपालको युवाहरूको मुद्दा हो, नेपालको सार्वभौमिकताको मुद्दा हो, यो श्रमको मुद्दा हो, शोषणको मुद्दा, मानव अधिकारको मुद्दा हो, बाल बच्चाको मुद्दा हो। आज हाम्रा गोर्खा साथीहरूको, विशेष सिङ्गापुर साथीहरूको
0: विगेसोले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी लन्डनमा हुने वार्ता अस्वीकार गर्ने चेतावनी सहित विभेद अन्त्यका लागि कानूनी र राजनैतिक पहल जारी राख्ने अडान लिएको छ।
5: अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा प्रहरीले छापा हानेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एन्फा कार्यालय सादु बाटोमा छापा मारेको हो। यस क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको सीआईबीका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ। प्रहरीले केही कागजात पनि नियन्त्रणमा लिएको छ। मुद्दा चल्ने आधारदेखि थप अनुसन्धान गर्ने प्रहरीको भनाइ छ। अब खबर फटाफट।
0: काभ्रेमा साउने 32 जनामा डेंगी संक्रमण पुष्टि बने पारा, पाँच खाल नगरमा 13 सहित पाँच खाल, नमोबुद्ध र मण्डन देवपुर नगरमा एक एक जनालाई डेंगी, बाँकी स्थानीय तह पनि हालसम्म डेंगी मुक्त। अमेरिका टेक्ससका नेपालीबाट भोटेकोशी बाढी पीड़ितलाई 2,15,00,000 सहयोग। ड्यालसको लामा फाउण्डेशन, इण्डिया बजार, वन स्टेप फाउण्डेशन, अभान्ट फाउण्डेशन, पालपाली संगम, नुवाकोट पिकनिक ग्रुप सहितका संघ संस्था मिलेर रकम पठाए। काभ्रेको पनौती, नमोबुद्ध र तेमाल क्षेत्र बुद्ध परिपथमा जोडिँदै बुद्ध परिपथका लागि यो वर्ष संघीय सरकारको 25 करोड़ बजेट पहिलो चरणमा 10 करोड़ खर्च गरेर पनौतीको डबलेदेखि नमोबुद्धसम्म सड़कको दायाँ बायाँ माने, चैत्य र लाफिङ बुद्धका प्रतिमा स्थापना र थाङ्का लगायतका जानकारीमूलक बोर्ड राखिने।
5: र अमेरिकाले 24 अर्ब डलर बढीका F-35 लडाकु जेट साउदी अरबलाई बेच्ने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो बीएफ

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको दिल्ली भ्रमणका क्रममा बाढीपछिको पुननिर्माणमा भारतीय सहायताबारे छलफल भएको एक अधिकारीको भनाइ।
1: रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठुलो हामीले सपोर्ट चाहिन्छ इन्डियन गभर्मेन्टको सधैँ जस्तो थियो भन्ने सन्दर्भमा हामीले विषयहरू उठाउँदैछौँ।
0: नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के छ?
2: धेरैमा त हामीले गरेको छैनौँ किनभने यो अलिकति गाह्रै नै काम छ। केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ।
0: र पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एउटा मस्जिदमा ठोकिँदा कयौँको मृत्यु। तर सुरुमा आजका प्रमुख विश्व समाचार।

0: छन्। इस्लामाबादबाट बीबीसीकी क्यारोलाइन डेभिस भन्छिन्, यति बेला हामी अधिकारीहरूबाट यस आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छ वा छैन भन्नेबारे थप पुष्टिको प्रतीक्षामा छौं। कोहाट जिल्ला यस्ता किसिमका हिंसात्मक घटनाका लागि सामान्यत परिचित छैन। बीबीसीकी क्यारोलाइन डेभिस। मध्य नाइजेरियाको नाइजर राज्यका अधिकारीहरूले राजधानी मिनामा 24 घण्टाका निम्ति कर्फ्यू जारी गरेका छन्। कम्तीमा 33 जना किशोर हिरासतमा मृत भेटिएसँगै उक्त सहरमा हिंसात्मक प्रदर्शनहरू भएका थिए। त्यहाँको अर्धसैनिक निकाय नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोरले खनिजले भरिपूर्ण नाइजर राज्यको बोर्ग नजिकै अवैध खानी उत्खनन गरेको आशंकामा केही युवाहरूको एउटा समूहलाई पक्राउ गरिएको जनाएको थियो। सुरुमा उनीहरूको मृत्यु कुनै बिमारीका कारण भएको हुन सक्ने बताएको उक्त निकायले पछि शव परीक्षण गर्ने घोषणा गरेको छ। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सिउटामा प्रहरीले 100 आप्रवासीलाई समुद्री तटबाट बन्दरगाह क्षेत्रमा पुर्याएको छ। त्यहाँ अस्थायी शिविरहरू बनाइएका छन्। अधिकारीहरूले तय गरेको 2 किलोमिटरको बाटोमा जान मानिसहरू हतारिन त्यहाँको अवस्था अस्तव्यस्त बनेको थियो। जुलाईमा ठूलो संख्यामा सीमा पार गरेका करिब 70,000 मध्ये हजारौं आप्रवासी अझै सिउटाका सड़कमै रात बिताइरहेका बताइएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले हालैका साताहरूमा युरोपमाथि रूसी हाइब्रिड आक्रमणको खतरा बढेको बताएका छन्। उनले यस्ता आक्रमणबाट फ्रान्सका महत्वपूर्ण पूर्वाधारहरूलाई जोगाउने योजना तयार गर्न आफूले निर्देशन दिएको पनि बताए। मध्यपूर्व र युक्रेनमा जारी युद्धले निम्त्याएको सुरक्षा प्रभावबारे छलफल गर्न बसेको फ्रान्सका राजनीतिक दलका नेताहरूसँगको बैठकपछि उनले यस्तो बताएका हुन्। युरोपका धेरै नेताहरूले युक्रेनलाई सघाउने आफूहरूको प्रतिबद्धताको परीक्षण गर्न रूस ले आक्रमणको तयारी गरिरहेको हुन सक्ने चेतावनी दिइरहेका छन्। र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले इरान विरुद्धको अमेरिकी युद्धमा सघाउन आफूले सेना नपठाउने बताएका छन्। ट्रम्प प्रशासनको बढ्दो दबावको प्रतिरोध गर्दै उनले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूलाई सघाउन केही स्रोत साधन परिचालन गर्नेबारे भने आफूले विचार गरिरहेको बताए। डोनाल्ड ट्रम्पले मध्यपूर्वबाट आफ्नो 70% तेल खरिद गर्ने दक्षिण कोरियाले पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको जारी भारत भ्रमणका क्रममा नेपालको विनाशकारी बाढीपछिको पुनर्निर्माणमा अपेक्षित भारतीय सहायताबारे कुरा भएको भ्रमण दलमा रहेका एक अधिकारीले बीबीसीलाई बताएका छन्। दिल्लीमा आज साँझ वाग्लेको भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी भएको थियो। भेटपछि जयशंकरले एक्समा गरेको पोस्टमा समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। वाग्लेले हिजो बिहिबार भारतीय समकक्ष अर्थमन्त्री निर्मला सीतारमणसँग वार्ता गरेका थिए। यसै सन्दर्भमा हामीले नेपाली प्रतिनिधि मण्डलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालसँग कुराकानी गरेका छौँ। सुरुमा हामीले उनलाई दुईजना भारतीय मन्त्रीहरूसँग के कुराकानी भए भनी सोधेका छौँ।
2: अहिलेको भ्रमणको प्रमुख उद्देश्य भनेको भुटेकोसीमा गएको जुन फ्लड थियो, फ्लडमा इन्डियन गभर्मेन्टले उपलब्ध गराएको सहायता, जुन राहत सामग्री र रेस्क्युमा हामीलाई गरेको सपोर्टको लागि अर्थमन्त्री र परराष्ट्र मन्त्री दुवैजनालाई नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीले उहाँलाई धन्यवाद पनि व्यक्त गर्नुभयो। अब यस पछाडि रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठुलो हामीलाई सपोर्ट चाहिन्छ, इन्डियन गभर्मेन्टको साथै जस्तो गरेर त्यसमा स्पेसी सपोर्ट चाहिन्छ भन्ने सन्दर्भमा हामीले त्यो विषयहरू उठाउने गर्यौँ।
1: भारतीय पक्षले के भन्यो यस विषयमा, खास गरी जुन सहायताको कुरा जुन गर्नुभयो?
2: भारतीय सरकार यसको लागि आफूले सक्दो सहयोग गर्नको लागि रेडी छ। अब यसको निर असेसमेन्ट भएर आइसके पछाडि इन्डियन गभर्मेन्टले सक्दो सहयोग उपलब्ध गराउन र त्यो खालको प्रतिबद्धता गरेर हामीले पनि एउटा ठ्याक्कै फिगर यति हो भन्ने भन्न सक्नुलाई हामी आरडिएनएको एउटा प्रिलिमिनरी इस्टिमेट मात्र छ र पिडिएनए भइसके पछाडि अब यसमा थप छलफल गरेर हामीले सहायता उपलब्ध गराउने सन्दर्भमा हामी त्यो गर्छौँ भन्नेमा पोजिटिभ रूपमा लिनुभएको छ।
1: जस्तो भूकम्पको बेला भारतले दिने बाचा गरेको 1 अर्ब डलर मध्ये 1/4 जति अनुदान र बाँकी ऋण भन्ने जस्तो प्रारूप त्यतिखेर भारतको थियो, अहिले कुन प्रारूपमा ऋण अनुदान यस्ता विषयमा पनि कुरा त्यसरी भयो कि भएनन्?
2: ट्रान्समिसन लाइन लगायतका केही कम्पोनेन्टहरू र हाम्रा विद्युत जुन गृहहरू विद्युतको क्यानलहरूको जुन ड्यामेज भएको छ त्यसको रिकन्स्ट्रक्सनमा पनि हामी सपोर्ट चाहिन्छ भनिसकेपछि दुइटै अब सहायता प्लस र यल्लो सिट दुवै कम्पोनेन्टहरू मिक्स भएको हुनसक्यो तर अब ठ्याक्कै फिगर कति हुन्छ भन्ने सन्दर्भमा हाम्रो इस्टिमेट पिडिए नै

0: पछाडि अलिकति मोर क्लियरली फिगर सहितको आउने हुन्छ. अहिले हामीले त्यही हामीले आवश्यकता पर्छ त्यसमा यहाँहरूको इन्डियन गभर्मेन्टको अलिकति ठुलो सपोर्टको हामीले अपेक्षा गरेछौँ भन्ने कुरा हामीले व्यक्त गर्यौँ. अरू पोजिटिभ हुनुहुन्छ.
1: उनी थिए अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल. अर्को विषय, मन्त्री परिषदको शुक्रबारको बैठकले विभिन्न 13 देशका लागि नेपाली राजदूतको नाम सिफारिस गरी संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको छ. आज नाम आएका सबैजना परराष्ट्र सेवाका नभई राजनीतिक नियुक्ति अन्तर्गत सिफारिस भएका व्यक्तिहरू हुन्. सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउँदै राजदूतमा सिफारिस भएकाहरूको नाम पढेर सुनाएका थिए.
2: डाक्टर निश्चल नाथ पाण्डे भारत, डाक्टर कल्याण राज शर्मा चीन, श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, श्री सरू जोशी जर्मनी, श्री सुरेश कुमार कर्ण इजरायल, श्री प्राप्ति शेरचन स्पेन, श्री जिज्ञान कुमार थापा जापान, डाक्टर पदमाछी राणा ओमान, श्री चुडामणी खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ गणतन्त्र कोरिया, डाक्टर मञ्चला झा श्रीलङ्का, श्री गिरी बहादुर सुनार साउदी अरेबिया.
1: यसअघि सरकारले विभिन्न 21 देशमा खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो. यो बीबीसी नेपाली सेवा हो. विनाशकारी भोटेकोसी त्रिशुली बाढीपछि नेपालमा यतिखेर पूर्व सूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त भएको र नयाँ किसिमका प्रणाली अप्नाउन आवश्यक रहेको भन्ने बहस सुरु भएको पाइन्छ. भदौ 10 गतेको चट्टानसहितको हिम पहिरोका कारण आएको बाढीमा परेका 1400 जनाभन्दा धेरैको शव हालसम्म फेला परेको छ भने 6100 भन्दा धेरै सम्पर्कविहीन छन्, हजारौँ विस्थापित भएका छन्. यसै विषयमा हामीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडमा जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख रहेकी निरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छौँ. सुरुमा हामीले उनलाई नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के कस्तो छ भनी सोधेका छौँ.
3: रसुवामा यो घटना घट्यो त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरेका छैनौँ, धेरैमा त हामीले गरेको छैनौँ किनभने यो अलिकति गाह्रै नै काम छ. तर अरू केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ. भन्नुपर्दा जस्तै रेखा सम्बाको ग्लेसियर जुन मुस्ताङमा छ त्यसमा हामीले निगरानी गर्दै आइरहेका छौँ विगत 13 वर्षदेखि. याला ग्लेसियर रसुवामा, त्यस्तै गरिकन पङ्कर ग्लेसियर भनेर मनाङमा छ, तिनीहरूमा चाहिँ हामीले निगरानी गर्दै मोनिटरिङ गर्दै आइरहेका छौँ.
4: हजुर, यो वर्ष देखिएको जस्तो हिमनदी ताल फुट्ने होइन हिमनदी भत्किने जोखिमलाई न्यूनीकरण गर्न चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली विकास गर्न सकिन्छ?
3: फर्स्टमा जुन पानी परेकोले गर्दाखेरि इन्ड्युस भएको फ्लडहरूको कुरा गर्दाखेरि चाहिँ अर्ली वार्निङ सिस्टमको कुरा सजिलो छ. हामीले कति ठाउँहरूमा गर्दै पनि आइरहेको छौँ. डिएचएम लगायत अरू संस्थाहरूले पनि लोकल लेभलमा नेसनल लेभलमा चाहिँ यो अर्ली वार्निङ सिस्टम गर्दै आइरहेको छ. जुन पछिल्लो रसुवामा घटना घट्यो यो चाहिँ हामीले 30 वाटर फ्लड भन्छौँ, जसमा चाहिँ रेनफल देखिएको छैन तर अचानक फ्लड आएको छ होइन. यो चाहिँ स्नो रक एन्ड आइस एभलान्च को रूपमा चाहिँ यसलाई भनेको छौँ. यस्तो खालकोलाई चाहिँ अर्ली वार्निङ सिस्टम अहिलेसम्म धेरै ठाउँमा इस्टाब्लिस भएको छैन र हामीले विज्ञहरूको छलफल गर्दाखेरि चाहिँ यस्तो पनि इस्टाब्लिस गर्नु जरुरी छ र यसको लागि रिसर्च गर्नु जरुरी छ भन्ने कुराहरू चाहिँ छलफल गरेका थियौँ.
4: भनेपछि यसको लागि चाहिँ छुट्टै खालको प्रणाली चाहिने देखियो. त्यसो भए
3: खोलामा पानी नबढिकनै पनि यो जुन प्रकारको बाढी आएको छ यसको लागि चाहिँ नयाँ खालको अर्ली वार्निङ सिस्टम चाहिन्छ कि भनेर चाहिँ हामीले छलफल गरेका छौँ.
4: त्यो भनेको चाहिँ क्यामेराहरू जडान गर्ने ठाउँ ठाउँमा अथवा सेटेलाइट इमेजरीहरू हेर्ने त्यस्तो हो?
3: त्यस्तो पनि हो तर हाम्रो कन्टेक्स्टमा हाई माउन्टेनमा धेरै च्यालेन्जिङ पनि छ. पहिला सुरु त त्यहाँसम्म गएर क्यामेरा जडान गर्नु गाह्रो पनि छ तर त्योभन्दा बाहेक चाहिँ सिस्मिक जुन मास मुभमेन्ट कम्पन आयो भने भुइँचालो नै अथवा अर्थक्वेकै हुनुपर्छ भन्ने जरुरी छैन. जस्तै अहिलेको केसमा चाहिँ आइस रक एभलान्च भनेर जुन एउटा ढिक्का खस्यो त्यसले गर्दाखेरि त्यहाँ कम्पन त निस्किन्छ, त्यो कम्पनलाई डिटेक्ट गरिकन पनि यसलाई नै पनि अर्ली वार्निङको यो सूचना हो भन्ने एक प्रकारले हामीले सूचना दिन सक्यौँ भने हुन्छ. कतै कतै चाहिँ खोलालाई ल्यान्डस्लाइडले गर्दाखेरि एउटा त्यहाँ आर्टिफिसियल ड्याम जस्तो अर्थन ड्याम जस्तो भन्छ के हुन्छ भनेदेखि डाउन स्ट्रिममा पानी स्वाट घट्छ होइन, बगिरहेको पानी किन घट्यो त भनेर त्यो पनि एउटा अलार्मिङ फ्याक्टर हो, त्यसलाई पनि हामीले हेर्नुपर्छ.
4: अनि यो जलवायु परिवर्तनको जुन हामीले चर्चा गर्छौँ त्यसले चाहिँ यी हिमनदीहरूलाई कसरी असर गरिरहेको छ?
3: हामीलाई ठ्याक्कै यो जलवायु परिवर्तनले नै गर्दाखेरि मात्रै भएको भन्नलाई चाहिँ गाह्रो हुन्छ कुनै पनि इभेन्टलाई होइन. जलवायु परिवर्तनको साथसाथै अरू ह्युमन इन्ड्युस्ड एन्थ्रोपोजेनिक टेक्टोनिक इन्ड्युस्डहरू पनि भन्छ, त्योले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुनसक्छ। तर जलवायु परिवर्तनमा हेर्दाखेरि चाहिँ हामीले खास गरिकन दुईटा कुराहरू, टेम्परेचर राइज र प्रेसिपिटेसनको
5: कुरा गर्छौँ
3: होइन। तापक्रम बढी भयो भने हिउँहरू पग्लिन थाल्छ, आइसहरू पग्लिन थाल्छ। त्यस्तै गरिकन एउटा नयाँ टर्मिनोलोजी छ, पर्माफ्रोस्ट भनेको, त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको
5: जमेर ढिक्का भएर बसेको।
3: हजुर हजुर, त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पग्लिँदाखेरि पानी बढी हुन्छ, टु मच वाटर भनेर भन्छौँ होइन, पानी बढी हुन्छ र तल बाढी आउँछ। त्यस्तै गरिकन पर्माफ्रोस्ट थ भन्छ, जो जमिन मुनि ढिक्का भएर बसेको पानी चाहिँ फेरि त्यो पग्लिएर गयो भनेदेखि चाहिँ अर्को यसको यसले इम्प्याक्ट चाहिँ के देखाउँछ भनेदेखि ल्यान्डस्लाइडको इम्प्याक्ट हुन्छ।
1: उनी थिइन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाई नेपालका विभिन्न एफएम स्टेसनहरूबाट बिबिसी नेपाली सेवाको साझापख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुनेछ। बिबिसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बिबिसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा अन्तर्राष्ट्रिय विषय, उत्तर पश्चिम पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एक मस्जिदमा ठोकिँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 5 जना प्रहरी अधिकारी समेत रहेको पेशावरका एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हनाहान समेत भएको थियो। बिबिसी विवरणमा आधारित रिपोर्ट पवनराज पौडेलबाट।
6: घटनामा एकजना आक्रमणकारी पनि मारिएका बताइएको छ। सँगसँगै उद्धार कार्य पनि चलिरहेको अधिकारीहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार खैबर पख्तुनख्वाका प्रहरी प्रमुख जुल्फिकर हमिदले उक्त घटनालाई उनकै शब्दमा आत्मघाती हमला भनेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। पाकिस्तानका सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिना यता सेना र प्रहरीलाई लक्षित गरी यस्ता हिंसात्मक गतिविधि बढेका छन्। इस्लामाबादले यस्ता गतिविधिमा संलग्न समूहहरूले पाकिस्तानमा आक्रमणको योजना बनाउन तथा तालिम लिन अफगानिस्तानमा रहेका सुरक्षित आश्रय स्थल प्रयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ।

0: हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब सोमबार बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: 라인이야 서무다이마
1: 내 라인 아니
0: 아마 아니 스마트 스피커 아니 호스
2: 플레이 BFBS
1: BFBS 고카 라디오
0: 고카 라디오
3: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा आज 13 शव फेला परेका छन्। सेनाका अनुसार सुरुङमा अडिट 3 टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा 6 शव फेला परेका थिए। फेरि खोजी गर्दा थप 7 शव फेला परेको सेनाले जनाएको छ। शव टनेल बाहिर निकालिसकिएको सेनाको भनाइ छ। यो आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 शव निकालिएको छ। यो आयोजनाको सुरुङमा 300 जना फँसेको आशंकामा खोजी भइरहेको छ। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन बिगेसोले आफ्ना माग अब पनि कार्यान्वयन नभए विश्वव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
4: 2079 माघमा सर्वोच्चले सिङ्गापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अङ्गको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै बिगेसोले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बु,
5: हाम्रो सल्लाह पनि भइरहेको छ, एकै दिनमा हामी 50-60 देशमा आन्दोलन गर्ने माग पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती कोरीलाई नबनाउनुहोस्, तर तपाईँले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ।

0: स्वस्थ र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
1: पत्रकार सम्मेलनमा विगेसोका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेपपछि विफल भएको जानकारी दिनुभएको छ।
2: एउटा अनौठो कुरा के भएको छ भने यही 2083 सालको भदौ 9 गते उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकर्ताको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्तक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको दुई दिनपछि परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।
1: भण्डारीको कुरा सुनेपछि विगेस प्रमुख सल्लाहकार परि थापाले सरकारमाथि आक्रोश पोख्नु भएको छ।
3: अरूले आएर थर्का सुन्नु पर्ने तिम्रो चाहिँ सेवा सुविधा यदि हुन्छ यति हुँदैन भनेर उनीहरूले भन्ने वस्तु सिर्जना गर्दै नेपाल सरकार हो सबैभन्दा नालायक र हुतिया र हाम्रो राज्य सरकारमै हो।
1: बिगेसो अध्यक्ष लिम्बुले आफ्ना माग पेन्सनधारीको सुविधाका लागि मात्रै नभएर मुलुकको सार्वभौमिकतासँग जोडिएकाले सबै गोर्खालाई एकताबद्ध हुन अनुरोध पनि गर्नु भएको छ।
4: यो हाम्रो मुद्दा, यो गोर्खाको मुद्दा हो, उनीहरूको पेन्सनको मुद्दा हो भन्ने होला, त्यो होइन। यो नेपालको युवाहरूको मुद्दा हो, नेपालको सार्वभौमिकताको मुद्दा हो, यो श्रमको मुद्दा हो, शोषणको मुद्दा, मानव अधिकारको मुद्दा हो, बाल बच्चाको मुद्दा हो। आज हाम्रा गोर्खा साथीहरूको, विशेष सिङ्गापुर साथीहरूको
1: बिगेसोले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी लन्डनमा हुने वार्ता अस्वीकार गर्ने चेतावनी सहित विभेद अन्त्यका लागि कानूनी र राजनैतिक पहल जारी राख्ने अडान लिएको छ।
5: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष र लेखापाललाई नियन्त्रणमा लिएको छ। कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई नियन्त्रणमा लिइएको हो। एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको हो। आज दिउँसो एन्फा कार्यालय सादो बाटो पुगेर सीआईबीले कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ। स्वास्थ्य सेवा विभागका तत्कालीन 10 तहका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन प्रसाद सापकोटा विरूद्ध गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

0: BFB is Gorkha Radio.
1: Sanya Samudai Ma.
0: Relying Buddy.
1: On air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bunhos.
2: Play BFBS.
0: You, BFB is Gorkha Radio.
1: Gorkha Radio.
3: माथिल्लो त्रिशुली एक जलपीडित आयोजनाको स्वरूपमा आज 13 शव फेला परेका छन्। सेनाका अनुसार सुरुमा अडिट थ्री टनेलभित्र छहडको जालीमा अल्झिएको अवस्थामा 6 शव फेला परेका थिए। फेरि खोजी गर्ने क्रममा थप 7 फेला परेको सेनाले जनाएको छ। शव टनेल बाहिर निकालिसकिएको सेनाले जनाएको छ। यो आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 शव निकालिएको छ। यो आयोजनाको सुरुङमा 300 जना फँसेको आशंकामा खोजी भइरहेको छ। सरकारले विभिन्न क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिलाई राजदूत सिफारिश गरिएको दावी गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भारत चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिश गरिएको जानकारी दिनुभएको हो। आज बसेको मन्त्री परिषद बैठकले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिश गरेको हो।
4: बेलायतका लागि राजदूत प्रस्तावित गौरव शमशेर जबरा सन् 2012-15 प्रधान सेनापति हुनुहुन्थ्यो। उहाँको पालामा पूर्व माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो। पाकिस्तानको विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका राणा हाल कन्जर्भेसन अलायन्स नेपालका अध्यक्ष हुनुहुन्छ। त्यस्तै भारतका लागि राजदूत प्रस्तावित डाक्टर निश्चल नाथ पाण्डे हाल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुनुहुन्छ। उहाँले यसअघि परराष्ट्र मन्त्रालयको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विज्ञका रूपमा काम गर्नुभएको छ। चीनका लागि प्रस्तावित डाक्टर कल्याण राज शर्मा नेपाल चीन मामिला विज्ञ अर्थशास्त्री हुनुहुन्छ। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्त पोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि शर्मा हाल फुदान युनिभर्सिटी अल्मुनाई एसोसिएसन नेपाल, नेपाल चीन फ्रेण्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँ विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीका सञ्चालक समितिमा पनि आबद्ध हुनुहुन्छ। अमेरिकाका लागि प्रस्तावित चिरञ्जङ

0: पाडीपात्री संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर किसानदेखि विद्यार्थी बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढेर आएकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
1: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सडकमा पनि बिस्तारै सडकबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग, बुद्धिजीवीहरूसँग, नागरिक समाजसँग हामी लगातार छलफलमा छौँ र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दैछन्।
0: राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने भएको छ।
2: प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकमा राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने व्याख्या थपिदिएको हो। समितिले सेवा दलमा नेपाली सेनाको भूमिका केही घटाइदिएको छ। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा विधेयक दर्ता गराउँदा नेपाली सेनाका बहालवाला सैनिकले तालिम दिने व्यवस्था गरेको थियो। नेपाली सेना अन्तर्गत सञ्चालित राष्ट्रिय सेवा दलले विद्यार्थीहरूलाई स्वयंसेवी तालिम दिँदै आएको छ। यो विधेयकले बहालवाला सैनिकले तालिम दिने व्यवस्था हटाइदिएको छ। तर यस्तो प्रशिक्षक छनौटको अधिकार भने सेनालाई नै दिइएको छ। विधेयकमा सेवा दलको महानिर्देशक नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुने व्यवस्था यथावत नै राखिएको छ। यस्तो महानिर्देशकको सिफारिश प्रधान सेनापतिले गर्ने व्यवस्था पनि कायमै राखिएको छ। तर प्रधान सेनापतिले सिफारिश गर्दा तीनजना व्यक्ति सिफारिश गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ। समितिले राष्ट्रिय सेवा दलको निर्देशक समितिबाट नेपाली सेनाको बलाध्यक्षलाई हटाइदिएको छ। राज्य व्यवस्था समितिका सभापति हरि ढकालले विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: नेपाल धितुपुत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओमा कडाई गर्ने भएको छ।
4: आइपिओ जारी गर्न चाहने संगठित संस्थाका लागि योग्यता तथा रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो। सेबुलले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदामा आइपिओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ। आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको, लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत, अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ। यसैगरी संगठित संस्था, संस्थापक, शेयरधनी, संचालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ। मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ।
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष र लेखापाललाई नियन्त्रणमा लिएको छ। कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो। एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले आज दिउँसो एन्फा कार्यालय सातो बाटो पुगेर कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेका दुवैलाई सीआईबीको कार्यालय लाजिमपाट लगिएको छ। दुवैसँग सोधपूछ भइरहेको र आवश्यक परे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने सीआईबीको तयारी छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रबर अन्सारीले खानी क्षेत्रका आलोपत्र फाइलको तथ्याङ्क सहित समाधान ल्याउन निर्देशन दिनुभएको छ। समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारी,
5: पट्टा शाखामा चाहिँ कतिवटा फाइल अहिलेसम्म दर्ता भएका छन् र कुन कारणले यी फाइलहरू अगाडि बढ्न सकेका छैनन्, कहिलेदेखि बढ्न सकेका छैनन् र के गर्दाखेरि यी फाइल अगाडि बढ्छन् भन्ने कुराको डेटा सहित सम्बन्धित विभागका पदाधिकारीहरू यहाँ आइदिनु पर्यो। यो डेटा सहित समाधान पनि लिएर आउनु पर्यो। किन भन्दाखेरि यो समितिले राज्यले अहिले कुन पोलिसीमा, कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ। यो सरकार बन्दै गर्दाखेरि प्रधानमन्त्री कार्यालयबाट एउटा पत्रचार भएको थियो जिरो पेन्डिङ फाइल भनेर, तपाईँले पनि पढ्नु भयो होला होइन, कुनै पनि फाइल चाहिँ एक हप्ताभन्दा बढी पेन्डिङ नरहोस् भने, त्यो कुरालाई हामीले त्यतिखेरदेखि आत्मसात गर्नुपर्ने थियो र अहिले पनि हामी यसलाई चाहिँ एकदम फाउन्डेसनको रूपमा लिन्छौँ।

0: पहिलो चरणमा 10 करोड खर्च गरेर पनौतीको डबलेदेखि नवबुद्धसम्म सड़कको दायाँ बायाँ माने चैत्य र लाफिङ बुद्धका प्रतिमा स्थापना र थाङ्का लगायतका जानकारीमूलक बोर्ड राखिने। वीरगंज भन्सार छलेर ल्याइएका 10 वटा विद्युतीय स्कुटर प्रहरीको नियन्त्रणमा 80 लाखका ती स्कुटर भन्सार कार्यालयमा बुझाइयो। ठेकेदारको लापरवाहीका कारण तनहुका 3 वटा सड़क आयोजना अलपत्र, चन्द्रावती पिलीमार्ग कुन्छा कालीमाटी सड़क, दुलेगौंडा हर्कपुर सड़क र आबुखैरेनी छिमकेश्वरी सड़कलाई समस्याग्रस्त आयोजनाको सूचीमा राखियो। सुदूरपश्चिमका थुप्रै बालबालिका विद्यालयको पहुँचबाट बाहिर 5-12 वर्ष उमेर समूहका 27,000 बालबालिकाले पढ्न नपाएको शिक्षा कार्यालयको तथ्याङ्क। र रसुवाबाडीमा मृत्यु भएका आफन्तको पहिचानका लागि ललितपुरमा डीएनए नमूना संकलन जारी, ललितपुरको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 837 वटा शव र 825 आफन्तको नमूना संकलन।
1: सरकारले रसुवाको भोटेघुसी नदीमा आएको विनाशकारी बाढ़ीको नामाकरणका लागि अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढ़ीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले भोटेघुसी बाढ़ी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ। ऊर्जा मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू छलफलमा आएका छन्। जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टीका बरालका अनुसार छलफलमा ग्लेसियर रक एभलेन्स, आइस रक एभलेन्स, ल्याण्ड स्लाइड, रसुवा, भोटेघुसी, महाविपद लगायतका नाम आएका छन्। खबर यति नै, नमस्कार।
2: यो BFBS कुल कर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन बीएसओले आफ्ना माग अब पनि कार्यान्वयन नभए विश्वव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
4: 2079 माघमा सर्वोच्चले सिंगापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अंगको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै बीएसओले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बीएसओका अध्यक्ष पदम सुन्दर लिम्बु,
5: हामी 50-60 देशमा आन्दोलन गर्ने माग पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती कोरिला नबनाउनुहोस्, तर तपाईँहरूले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँहरूले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ। बीएसओले उठाएको कुरामा सम्पूर्ण गोर्खा केन्द्रीकृत हुनुपर्छ। यो फुटाउ राजगरण नीति यो हामी मान्दैनौँ। हाम्रो सर्वोच्च अदालतले जे भन्या छ त्यो दिनुहोस्, जे भन्या छ त्यो गर्नुहोस् भन्या हो।
4: विशेष गरी सिंगापुर पुलिसको पेन्सन, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। बीएसओ सिंगापुर पुलिस प्रमुख पाल बहादुर गर्थी,
6: विधवा तथा परिवारको सामाजिक सुरक्षाको सुनिश्चित कहाँ छ? गोर्खाका बाल बालिकाको शिक्षा तथा भविष्यसँग सम्बन्धित सुविधा कहाँ छ? समान सेवाका लागि समान अधिकार सुविधा सम्मानको सुनिश्चितता कहाँ छ? स्वास्थ्य तथा मेडिकल सुविधाको स्पष्ट र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
4: पत्रकार सम्मेलनमा बीएसओका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेपपछि विफल भएको जानकारी दिनुभएको छ।
7: एउटा अनौठो कुरा के भएको छ भने यो 2083 सालको भदौ 9 गते उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकट्टाको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्ताक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको दुई दिनपछि परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।
4: भण्डारीको कुरा सुनेपछि बीएसओ प्रमुख सल्लाहकार परि थापाले सरकारमाथि आक्रोश पोख्नु भएको छ।
8: अरूले आएर थर्काएको सुन्नु पर्ने, तिम्रो चाहिँ सेवा सुविधा यति हुन्छ यति हुँदैन भनेर उनीहरूले भन्ने वस्तु सिर्जना गर्दै नेपाल सरकार हो सबैभन्दा नालायक र हुतियार हाम्रो राज्य सरकारमै हो।
4: बीएसओ अध्यक्ष लिम्बुले आफ्ना माग पेन्सनधारीको सुविधाका लागि मात्रै नभएर मुलुकको सार्वभौमिकतासँग जोडिएकाले सबै गोर्खालाई एकताबद्ध हुन अनुरोध पनि गर्नुभएको छ।
5: यो हाम्रो मुद्दा, यो गोर्खाको मुद्दा हो, उनीहरूको पेन्सनको मुद्दा हो भन्ने होला, त्यो होइन। यो नेपालको युवा

0: जनस्वास्थ्य अधिकृत शिशिर पुरा सैनिक अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा 13 र पाँचखाल नगरपालिकामा 13 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेका उहाँले बताउनु भएको छ। धुलीखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौरी देउराली पालिकाहरूमा हालसम्म संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा 59 जनामा संक्रमण पुष्टि भएको थियो।
1: कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज 3 र 4 गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 केन्द्रीय महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज 3 र 4 गतेदेखि शुरू हुँदैछ। नमस्कार, म कृष्ण।
2: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio
1: Sainya Samudai Ma
2: Reliant Buddy
1: On Air
2: App Ma
1: Ani Smart Speaker Ma Bannhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
4: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुमा आज 13 वटा शव फेला परेका छन्। सेनाका अनुसार सुरुमा अडिट 3 टनलभित्र छहडको जालीमा अल्झिएको अवस्थामा 6 वटा शव फेला परेका थिए। फेरि खोजी गर्ने क्रममा थप 7 वटा फेला परेको सेनाले जनाएको छ। शव टनल बाहिर निकालिसकिएको सेनाले जनाएको छ। यो आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 वटा शव निकालिएको छ। यो आयोजनाको सुरुङमा 300 जना फँसेको आशंकामा खोजी भइरहेको छ। सरकारले विभिन्न क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिलाई राजदूत सिफारिस गरिएको दावी गरेको छ। परराष्ट्र मन्त्री श्री सिरखनाले भारत चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिस गरिएको जानकारी दिनुभएको हो। आज बसेको मन्त्री परिषद बैठकले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिश गरेको हो।
5: बेलायतका लागि राजदूत प्रस्तावित गौरव शमशेर जबरा सन् 2012-15 प्रधान सेनापति हुनुहुन्थ्यो। उहाँको पालामा पूर्व माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो। पाकिस्तानको विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका राणा हाल कन्जर्भेसन अलायन्स नेपालका अध्यक्ष हुनुहुन्छ। त्यस्तै भारतका लागि राजदूत प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे आल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुनुहुन्छ। उहाँले यसअघि परराष्ट्र मन्त्रालयको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विज्ञका रूपमा काम गर्नुभएको छ। चीनका लागि प्रस्तावित डाक्टर कल्याण राज शर्मा नेपाल चीन मामिला विज्ञ अर्थशास्त्री हुनुहुन्छ। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्त पोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि शर्मा हाल फुदान युनिभर्सिटी अल्मुनाई एसोसिएसन नेपाल, नेपाल चीन फ्रेण्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँ विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीका सञ्चालक समितिमा पनि आबद्ध हुनुहुन्छ। अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुनुहुन्छ। कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर गरेका थापाले 2017 अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गर्दै आउनु भएको छ। राजदूत सिफारिस गरिएका नाम सरकारले अब संसदीय सुनवाईका लागि संसदमा पठाउनेछ। संसदीय सुनवाई भएपछि सहमतिका लागि एग्रिमो पठाउने र ती मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्ति दिने कानूनी व्यवस्था छ।
4: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारको ज्यादती बढेको भन्दै दशैं तिहारपछि आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ। पार्टी भातृ संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर किसानदेखि विद्यार्थी बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढेर आएकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
6: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सड़कमा पनि विस्तारै सड़कबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदूरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदूर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग, बुद्धिजीवीहरूसँग, नागरिक समाजसँग हामी लगातार छलफलमा छौँ र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दैछन्।
4: राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने भएको छ।
7: प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकमा राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक

0: यथावत नै राखिएको छ। यस्तो महानिर्देशकको सिफारिश प्रधान सेनापतिले गर्ने व्यवस्था पनि कायमै राखिएको छ। तर प्रधान सेनापतिले सिफारिश गर्दा तीनजना व्यक्ति सिफारिश गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ। समितिले राष्ट्रिय सेवा दलको निर्देशक समितिबाट नेपाली सेनाको बलाध्यक्षलाई हटाइदिएको छ। राज्य व्यवस्था समितिका सभापति हरि ढकालले विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

यो BFBS Radio हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल धेतुपुत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओमा कडाई गर्ने भएको छ
4: आइपिओ जारी गर्न चाहने संगठित संस्थाका लागि योग्यता तथा रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो सेबुलले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 को मस्यौदामा आइपिओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ यसैगरी संगठित संस्था संस्थापक शेयरधनी संचालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष र लेखापाललाई नियन्त्रणमा लिएको छ कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले आज दिउँसो एन्फा कार्यालय सातो बाटो पुगेर कागजात कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ पक्राउ परेका दुवैलाई सीआईबीको कार्यालय लाजिमपाट लगिएको छ दुवैसँग सोधपुछ भइरहेको र आवश्यक परे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने सीआईबीको तयारी छ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रबर अन्सारीले खानी क्षेत्रका आलोपत्र फाइलको तथ्याङ्कसहित समाधान ल्याउन निर्देशन दिनुभएको छ समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारी
5: पट्टा शाखामा चाहिँ कतिवटा फाइल अहिलेसम्म दर्ता भएका छन् र कुन कारणले यी फाइलहरू अगाडि बढ्न सकेका छैनन् कहिलेदेखि बढ्न सकेका छैनन् र के गर्दाखेरि यी फाइल अगाडि बढ्छन् भन्ने कुराको डेटा सहित सम्बन्धित विभागका पदाधिकारीहरू यहाँ आइदिनु पर्यो यो डेटा सहित समाधान पनि लिएर आउनु पर्यो किन भन्दाखेरि यो समितिले राज्यले अहिले कुन पोलिसीमा कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ यो सरकार बन्दै गर्दाखेरि प्रधानमन्त्री कार्यालयबाट एउटा पत्रचार भएको थियो जिरो पेन्डिङ फाइल भनेर तपाईँले पनि पढ्नु भयो होला होइन कुनै पनि फाइल चाहिँ एक हप्ताभन्दा अगाडि पेन्डिङ नरहोस् भने त्यो कुरालाई हामीले त्यतिखेरदेखि आत्मसात गर्नुपर्ने थियो र अहिले पनि हामी यसलाई चाहिँ एकदम फाउन्डेसनको रूपमा लिन्छौँ
3: अब खबर फटाफट
6: काभ्रेमा साउने यता 32 जनामा डेङ्गी संक्रमण पुष्टि बनेपा र पाँच खाल नगरमा 13-13 सहित पाँच खाल नमोबुद्ध र मण्डन देवपुर नगरमा 1-1 जनालाई डेङ्गी बाँकी स्थानीय तह पनि हालसम्म डेङ्गी मुक्त अमेरिका टेक्ससका नेपालीबाट भोटेकोसी बाढी पीड़ितलाई 2,00,00,000 सहयोग ड्यालसको लामा फाउन्डेशन इण्डिया बजार वन स्टेप फाउन्डेशन अभान्ट फाउन्डेशन पालपाली संगम नुवाकोट पिकनिक ग्रुप सहितका संघ संस्था मिलेर रकम पठाए काभ्रेको पनौती नमोबुद्ध र तेमाल क्षेत्र बुद्ध परिपथमा जोडिँदै बुद्ध परिपथका लागि यो वर्ष संघीय सरकारको 25 करोड बजेट पहिलो चरणमा 10 करोड खर्च गरेर पनौतीको डबलेदेखि नमोबुद्धसम्म सड़कको दायाँ बायाँ माने चैत्य र लाफिङ बुद्धका प्रतिमा स्थापना र थाङ्का लगायतका जानकारीमूलक बोर्ड राखिने वीरगंज भन्सार छलेर ल्याइएका 10 विद्युतीय स्कुटर प्रहरीको नियन्त्रणमा 80 लाखका ती स्कुटर भन्सार कार्यालयमा बुझाइयो ठेकेदारको लापरवाहीका कारण तनहुका 3 सड़क आयोजना अलपत्र चन्द्रावती पिलीमार्ग कुन्छा कालीमाटी सड़क दुलेगौंडा हर्कपुर सड़क र आबुखैरेनी छिम्केश्वरी सड़कलाई समस्याग्रस्त आयोजनाको सूचीमा राखियो सुदूरपश्चिमका थुप्रै बालबालिका विद्यालयको पहुँचबाट बाहिर 5-12 वर्ष उमेर समूहका 27,000 बालबालिकाले पढ्न नपाएको शिक्षा कार्यालयको तथ्याङ्क र रसुवाबाडीमा मृत्यु भएका आफन्तको पहिचानका लागि ललितपुरमा डीएनए नमूना संकलन जारी ललितपुरको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 837 शव र 825 आफन्तको नमूना संकलन
3: सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको

0: सन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन बीएसओले आफ्ना माग अब पनि कार्यान्वयन नभई विश्वव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
4: 2079 माघमा सर्वोच्चले सिंगापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अंगको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै बीएसओले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बीएसओका अध्यक्ष पदम सुन्दर लिम्बू,
5: हाम्रो सल्लाह पनि भइरहेको छ, एकै दिनमा हामी 50-60 देशमा आन्दोलन गर्नेमा पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती कोरिला नबनाउनुहोस्, तर तपाईँहरूले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँहरूले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ। बीकेशोले उठाएको कुरामा सम्पूर्ण गोर्खा केन्द्रीकृत हुनुपर्छ। यो फुटाउ राजगरण नीति यो हामी मान्दैनौँ। हाम्रो सर्वोच्च अदालतले जे भन्या छ त्यो दिनुहोस्, जे भन्या छ त्यो गर्नुहोस् भन्या हो।
4: विशेष गरी सिङ्गापुर पुलिसको पेन्सन, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। बीएसओ सिङ्गापुर पुलिस प्रमुख पाल बहादुर गर्थी,
6: विधवा तथा परिवारको सामाजिक सुरक्षाको सुनिश्चित कहाँ छ? गोर्खाका बाल बालिकाको शिक्षा तथा भविष्यसँग सम्बन्धित सुविधा कहाँ छ? समान सेवाका लागि समान अधिकार सुविधा सम्मानको सुनिश्चितता कहाँ छ? स्वास्थ्य तथा मेडिकल सुविधाको स्पष्ट र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
4: पत्रकार सम्मेलनमा बीएसओका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेप पछि विफल भएको जानकारी दिनुभएको छ।
7: एउटा अनौठो कुरा के भएको छ भने यही 2083 सालको भदौ 9 गते उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकर्ताको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्ताक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको 2 दिनपछि परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।
4: भण्डारीको कुरा सुनेपछि बीएसओ प्रमुख सल्लाहकार परि थापाले सरकारमाथि आक्रोश पोख्नु भएको छ।
8: अरूले आएर थर्काएको सुन्नु पर्ने तिम्रो चाहिँ सेवा सुविधा यदि हुन्छ यति हुँदैन भनेर उनीहरूले भन्ने वस्तु सिर्जना गर्दै नेपाल सरकार हो सबैभन्दा नालायक र हुतियार हाम्रो राज्य सरकार नै हो।
4: बीएसओ अध्यक्ष लिम्बूले आफ्ना माग पेन्सनधारीको सुविधाका लागि मात्रै नभएर मुलुकको सार्वभौमिकतासँग जोडिएकाले सबै गोर्खालाई एकताबद्ध हुन अनुरोध पनि गर्नु भएको छ।
5: यो हाम्रो मुद्दा, यो गोर्खाको मुद्दा हो, उनीहरूको पेन्सनको मुद्दा हो भन्ने होला, त्यो होइन। यो नेपालको युवाहरूको मुद्दा हो, नेपालको सार्वभौमिकताको मुद्दा हो, यो श्रमको मुद्दा हो, शोषणको मुद्दा, मानव अधिकारको मुद्दा हो, बाल बच्चाको मुद्दा हो। आज हाम्रा गोर्खा साथीहरूको, विशेष सिङ्गापुर साथीहरूको परिवारहरू सिङ्गापुरमा अहिले आत्महत्या गर्नु परेको अवस्था छ।
4: बीएसओले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी लन्डनमा हुने वार्ता अस्वीकार गर्ने चेतावनी सहित विभेद अन्त्यका लागि कानूनी र राजनैतिक पहल जारी राख्ने अडान लिएको छ।
3: बनेपामा डेङ्गी संक्रमितको संख्या 32 पुगेको छ।
9: जनस्वास्थ्य कार्यालयले साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकृत शिशिर पुडा सैनिकका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा 13 र पाँचखाल नगरपालिकामा 13 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेका उहाँले बताउनु भएको छ। धुलीखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौरी देउराली पालिकाहरूमा हालसम्म संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा 59 जनामा संक्रमण पुष्टि भएको थियो।
3: काँग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज 3 र 4 गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ। काँग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 केन्द्रीय महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज 3 र 4 गतेदेखि शुरू हुँदैछ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS

0: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा आज 13 वटा शव फेला परेका छन्। सेनाका अनुसार सुरुमा अडिट थ्री टनेलभित्र छहडको जालीमा अल्झिएको अवस्थामा 6 वटा शव फेला परेका थिए। फेरि खोजी गर्ने क्रममा थप 7 वटा फेला परेको सेनाले जनाएको छ। शव टनेल बाहिर निकालिसकिएको सेनाले जनाएको छ। यो आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 वटा शव निकालिएको छ। यो आयोजनाको सुरुङमा 300 जना फँसेको आशंकामा खोजी भइरहेको छ। सरकारले विभिन्न क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिलाई राजदूत सिफारिश गरिएको दावी गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भारत चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिश गरिएको जानकारी दिनुभएको हो। आज बसेको मन्त्री परिषद बैठकले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिश गरेको हो।
1: बेलायतका लागि राजदूत प्रस्तावित गौरव शमशेर जबरा सन् 2012-15 प्रधान सेनापति हुनुहुन्थ्यो। उहाँको पालामा पूर्व माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो। पाकिस्तानको विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका राणा हाल कन्जर्भेसन अलायन्स नेपालका अध्यक्ष हुनुहुन्छ। त्यस्तै भारतका लागि राजदूत प्रस्तावित डाक्टर निश्चल नाथ पाण्डे हाल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुनुहुन्छ। उहाँले यसअघि परराष्ट्र मन्त्रालयको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विज्ञको रूपमा काम गर्नुभएको छ। चीनका लागि प्रस्तावित डाक्टर कल्याण राज शर्मा नेपाल चीन मामिला विज्ञ अर्थशास्त्री हुनुहुन्छ। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्त पोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि शर्मा हाल फुदान युनिभर्सिटी अल्मुनाई एसोसिएसन नेपाल, नेपाल चीन फ्रेण्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँ विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीका सञ्चालक समितिमा पनि आबद्ध हुनुहुन्छ। अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुनुहुन्छ। कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर गरेका थापाले 2017 अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गर्दै आउनु भएको छ। राजदूत सिफारिश गरिएका नाम सरकारले अब संसदीय सुनवाईका लागि संसदमा पठाउनेछ। संसदीय सुनवाई भएपछि सहमतिका लागि एग्रिमो पठाउने र ती मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्ति दिने कानूनी व्यवस्था छ।
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारको ज्यादती बढेको भन्दै दशैं तिहारपछि आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ। पार्टी भातृ संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर किसानदेखि विद्यार्थी, बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढेर आएकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
2: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सड़कमा पनि विस्तारै सड़कबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदूरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदूर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग, बुद्धिजीवीहरूसँग, नागरिक समाजसँग हामी लगातार छलफलमा छौँ र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दैछन्।
0: राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने भएको छ।
3: प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकमा राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने व्याख्या थपिदिएको हो। समितिले सेवा दलमा नेपाली सेनाको भूमिका केही घटाइदिएको छ। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा विधेयक दर्ता गराउँदा नेपाली सेनाका बहालवाला सैनिकले तालिम दिने व्यवस्था गरेको थियो। नेपाली सेना अन्तर्गत सञ्चालित राष्ट्रिय सेवा दलले विद्यार्थीहरूलाई स्वयंसेवी तालिम दिँदै आएको छ। यो विधेयकले बहालवाला सैनिकले तालिम दिने व्यवस्था हटाइदिएको छ। तर यस्तो प्रशिक्षक छनौटको अधिकार भने सेनालाई नै दिइएको छ। विधेयकमा सेवा दलको महानिर्देशक नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुने व्यवस्था यथावत नै राखिएको छ। यस्तो महानिर्देशकको सिफारिश प्रधान सेनापतिले गर्ने व्यवस्था पनि कायमै राखिएको छ। तर प्रधान सेनापतिले सिफारिश गर्दा 3 जना व्यक्ति सिफारिश गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ। समितिले राष्ट्रिय सेवा दलको निर्देशक समितिबाट नेपाली सेनाको बलाध्यक्षलाई हटाइदिएको छ। राज्य व्यवस्था समितिका सभापति हरि ढकालले विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसबाट तीनवटा संचार माध्यमलाई प्रतिबन्ध लगाउनु भएको छ। ट्रम्पले सीएनएन, पोलिटिको र एमएसएनबीसीलाई प्रतिबन्ध लगाउनु भएको हो। ओभल अफिसमा बोल्दै ट्रम्पले यो सूचीमा थप संस्थाहरू पनि समावेश हुन सक्ने चेतावनी दिनुभएको छ।
4: Our country has to have honest news. You know, you don't have a country unless you have, as I say, borders, good voting, and you know what you need? You need a free press. You need a fair press and an honest press.
3: 22 करोड लगानीमा निर्माण भएको बुटवल वधशाला सञ्चालनमा नआउँदै विवादमा परेको छ। अहिले घाँसे मैदानमा परिणत भएको छ। यो वधशालामा लुम्बिनी प्रदेशका धेरै बाख्रा पालक महिलाको पनि लगानी छ, तर वधशाला सञ्चालन हुन नसक्दा लगानी डुब्ने चिन्ता थपिएको छ। बुटवलबाट छवि पाण्डेको यो रिपोर्ट।
5: 5,000-10,000 हामी धेरै थियौँ। अब त्यहाँ बस्छला हाम्रो चल्छ, हाम्रो हामीलाई मुनाफा हुन्छ भनेर हामीले सेयर हालेको थियौँ। त्यो सेयर त भयो।
6: रूपन्देहीको सैनामैना नगरपालिका दुई सरौलेखी जुना केसी बुटवलमा बधशाला बनाउने र त्यो बधशालामा आफू जस्तै महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आश्वासनमा गरेको लगानी खेर गएको सुनाउँदै धेरै पैसा लगानी गरेका महिला दिदी बहिनीले सेयर रकम फिर्ता पाएका छन्। तर 2-3 हजार लगानी गरेका महिला दिदी बहिनीहरू सेयर रकम